0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै सुशीला श्रेष्ठ को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 28 गते आइतबार, जुलाई 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गणेश नेपालीका परिवारद्वारा सरकारसँग छ बुधे माग, माग पूरा नभए सब नबुझ्ने परिवारको अडान। सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै, आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना।
1: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनैतिक दल र जेएनजी मुभमेन्ट एलायन्सको आपत्ति, छानबिन र कार्यवाहीको माग, मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी, पशुपतिनाथको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको दावी।
0: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो, 11 महिनामै 1,18,00,00,000 रूपियाँको निर्यात। रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै, बर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण।
1: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु। भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो। चीनमा बावी नामको आधीका कारण 9,00,000 मानिस विस्थापित।
0: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश, नर्वे 2-1 पराजित, अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़ेको प्रसंग।
1: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै तेस्रो मुलुकमा यसको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा घरपालुवा कुकुर बिरालोका लागि च्युटीका रूपमा नेपाली छुर्पीको माग बढ़दै गएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 1,18,00,000,000 रूपियाँ बराबरको 6,44,386 किलो छुर्पी निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 1,04,00,000,000 रूपियाँ बराबरको 5,87,000 किलो छुर्पी निर्यात भएको थियो। यस वर्ष मूल्यका आधारमा करिब 14,00,00,000 रूपियाँ र परिणामका आधारमा 57,000 किलो भन्दा बढ़ी निर्यात वृद्धि भएको छ। भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार पछिल्ला दुई वर्षदेखि वीरगंज नाकाबाट छुर्पी निर्यात निरन्तर बढ़िरहेको छ। विदेशमा नेपाली छुर्पी मानव उपभोग भन्दा पनि घरपालुवा कुकुर बिरालोका लागि प्राकृतिक चपाउनी खाद्य सामग्रीका रूपमा प्रयोग हुने गरेको बताइएको छ। लामो समय टिक्ने हड्डीको विकल्प बन्ने र प्राकृतिक भएकाले यसको माग बढ़दै गएको बताइएको हो। भन्सार अभिलेख अनुसार छुर्पी, कुकुर र बिरालोको खाना शीर्षकमा निर्यात हुने भएकाले यसमा निर्यात भन्सार महसुल लाग्दैन। प्रत्येक निकासीमा सेवा शुल्क स्वरूप 113 रूपियाँ मात्र लाग्ने व्यवस्था गरिएको छ। इलाम, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा लगायतका पहाड़ी जिल्लामा उत्पादन हुने छुर्पी प्रशोधनपछि वीरगंज नाकाबाट तेस्रो मुलुकमा पठाइन्छ। विशेष गरी इलाममा रहेका प्रशोधित उद्योगहरूले सबैभन्दा बढ़ी उत्पादन गर्दै आएका छन्।
0: किर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा विस्थापित नागरिकको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले दमन, कुटपीट र मनपरी पक्राउ गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दल र जेएनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै माजिद अन्सारी, नहेन्द्र खड्का, सरिस्मा थापा लगायत युवामाथि भएको कुटपीट र पक्राउलाई अत्यन्त चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय घटना भएको बताए। नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नागरिकमाथि भएको प्रहरी हस्तक्षेपको छानबिन गर्न माग गर्नुभयो। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि विज्ञप्ति जारी गर्दै राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपीट तथा धरप्रकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।
1: यसैबीच जेएनजी मुभमेन्ट एलायन्सले हिजो विज्ञप्ति निकालेर प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र मानव अधिकार विरूद्ध भएको दावी गरेको छ। प्रभावित नागरिकको अवस्था अनुगमन गर्ने, मानव सहयोग गर्ने वा राज्यका काम कारवाही बारे प्रश्न उठाउने कार्य अपराध नभएको संस्थाको भनाई छ। एलायन्सका अनुसार प्राप्त वैकल्पिक आवास र व्यवस्था बिना नै विस्थापित गरिएका सुकुम्बासीलाई वर्षाका कारण समस्यामा परेपछि उनीहरूको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले अभद्र व्यवहार, गाली ग्लोज र कुटपीट गरेको थियो। साथै कुनै स्पष्ट कानूनी आधार वा पक्राउ पुर्जी बिना एलायन्सका प्रतिनिधि माजिद अन्सारी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप पनि लगाइएको छ। संस्थाले घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानून अनुसार कार्यवाही गर्न तथा पक्राउ परेका सबैलाई बिना शर्त रिहाई गर्न सरकारसँग माग समेत गरेको छ।
0: आत्मदाह प्रयास गरेका सर्लाहीका 35 वर्षीय विवेक मण्डलको किर्तिपुर स्थित वर्ण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। मण्डललाई अस्ति नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर साँझ करिब 7:30 बजे किर्तिपुर वर्ण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार मण्डलको अवस्था अझै चिन्ताजनक रहेकाले सघन उपचार जारी छ। यसैबीच जलनमा परेको मानिसको तुरन्तै प्राथमिक उपचार गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ। सेआईएनसँग कुरा गर्दै उहाँले भन्नुभयो,
3: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ। त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवनजल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो। अब त्यसपछिको अब अस्पताल पुगेपछिको उपचार चाहिँ अब यो जलन कति छ भन्ने कुरामा भर पर्छ। जस्तो कि अब जिउको 20% भन्दा कम जलेको छ भने त्यस्तोलाई हामी सामान्य जलन अथवा माइनर बर्न्स भन्छौँ। त्योभन्दा बढी छ भने हामी त्यसलाई चाहिँ मेजर बर्न्स अथवा गम्भीर जलन भनेर भन्छौँ। गम्भीर जलन भएको बिरामीहरूको पोलेको ठाउँमा मात्रै असर नपरी जिउको अन्य अङ्गहरूमा पनि असर पर्न जाने हुनाले गर्दाखेरि उहाँहरूलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ। सुरुको 24 घण्टा उहाँहरूलाई धेरै मात्रामा सलाइन पानी दिनुपर्ने हुन्छ। जल वियोजनको सम्भावना एकदमै धेरै हुन्छ, त्यस कारणले थुप्रै सलाइन पानी हामीले दिनुपर्ने हुन्छ। अनि त्यस पछाडिको उपचार चाहिँ हामीले अब घाउ कति गहिरो छ त्यो अनुसार हामीले छाला प्रत्यारोपण गर्नुपर्ने नपर्ने त्यसरी गर्नुपर्ने हो।
1: यसैबीच नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका युवा गणेश नेपालीको परिवार र राइट सेयरिङ समुदायले सरकारसँग 6 बुँदे माग पेश गरेका छन्। हिजो मुगुवासी स्थानीय तथा राइट सेयरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग औपचारिक वार्ता गर्न 7 सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ। पीड़ित पक्षले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दा चलाउन र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न समेत उनीहरूले माग गरेका छन्। त्यस्तै गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइट श्रमिक सहित घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको रोजगारी, छोराछोरीको उच्च शिक्षा सम्मको खर्च र पालन पोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरिएको छ। यसैगरी नेपालमा संचालनमा रहेका स्वदेशी तथा विदेशी राइट स्वेयरिङ एपलाई नियमन गर्ने स्पष्ट कानून बनाउन, अन्तर्राष्ट्रिय श्रम संगठन का संबंधित महासन्धि कार्यान्वयन गर्न तथा त्रिपुरेश्वर स्थित आत्मदाह प्रयास भएको स्थानलाई शहीद गणेश नेपाली चोक नामकरण गर्न पनि सरकारसँग उनीहरूले माग गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
1: जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
2: रासायनिक मलको माग बढ्दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै बर्दियामा किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: नगर प्रहरीसँगको विवाद, प्रशासनले आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग वार्ता गर्न प्रशासनले 4 बुधे प्रस्ताव अघि सारेको छ। परिवार र सरकार बीच सहमति खोज्ने प्रयास स्वरूप ती प्रस्तावहरू अघि सारिएको हो। प्रस्ताव अनुसार गणेश नेपालीको परिवारलाई प्रचलित कानून बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था मिलाउन पहल गरिने, छोराछोरीको शिक्षाको जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक समन्वय गरिने तथा घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिएको समितिले कानून अनुसार अनुसन्धान अघि बढ़ाउने उल्लेख गरिएको छ। यद्यपि परिवार र कार्य आन्दोलनरत पक्षले आफ्ना 6 बुधे माग पूरा नभएसम्म सब नबुझ्ने अडान कायम राखेका छन्।
0: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको माग बढ़दै जाँदा आपूर्तिमा चुनौती देखिएको बताउनु भएको छ। उहाँले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको भनी स्पष्ट पार्नु भएको छ। हिजो चितवनको खैरहनीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस वर्ष विगतका वर्षभन्दा बढ़ी रासायनिक मल आयात गरिएको जानकारी दिँदै प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण रोपाई अघि सबै किसानसम्म मल पुर्याउन नसकिएको बताउनुभयो। उहाँका अनुसार नयाँ लटको रासायनिक मल साउन 1 गतेदेखि आयात शुरू गरिनेछ। मल बन्दरगाहमा पुगिसकेको र छिटै देशभर वितरण गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर क्यालेण्डर अनुसार व्यवस्थित रूपमा मल वितरण गरिने बताउनुभयो। साथै किसानको गुनासो र जानकारीका लागि टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। सरकारले चालू आर्थिक वर्षमा देशभर 5,50,000 मेट्रिक टन रासायनिक मल पठाइसकेको जानकारी दिँदै उहाँले खेती प्रणाली विस्तारसँगै मलको माग बढ़ेकाले माग अनुसार आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: बर्दियाको राजापुर नगरपालिकाले 50% अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्री वितरण गरिएको हो। किसानलाई 70 पावर ट्रिलर, 30 विद्युत मोटर, 7 मिनी ट्रिलर, 10 दाना बनाउने मेसिन, 3 ई लोडर र 60 सिंचाईका लागि पाइप वितरण गरिएको छ। किसानहरूको माग अनुसार 50% अनुदानमा कृषि सामग्री वितरण गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो। राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले कृषिमा आधुनिकरण प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढ़ाइँदै उत्पादन वृद्धि तथा कृषकको आय स्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ।
0: सर्लाहीका मिटर ब्याज पीड़ितहरूले न्यायको माग गर्दै थालेको पैदल यात्राको आज चौथो दिन उनीहरूको यात्रा जारी छ। तेस्रो दिन हिजोसम्म उनीहरू सर्लाहीको लालबन्दी कटेका छन्। पीड़ितहरूले असार 25मा धनुषाको तीरहुतिया गाछीबाट काठमाण्डुतर्फ पैदल यात्रा शुरू गरेका थिए। उनीहरूका अनुसार सरकारले मिटर ब्याज पीड़ितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए पनि अझै समस्या समाधान नभएकाले काठमाण्डुसम्मै पुगेर आफ्नो आवाज उठाउने निर्णय गरेका हुन्। गएराती लालबन्दीमै विश्राम गरेका उनीहरूले आज बिहान फेरि काठमाण्डुतर्फ यात्रा अघि बढ़ने बताएका छन्। पीड़ितहरूले दोषीमाथि कड़ा कार्यवाही, पीड़ितलाई न्याय र मिटर ब्याजको समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको पैदल यात्रा काठमाण्डु पुगेर सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित जारी रहने बताइएको छ।
2: नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व सचिव इन्जिनियर अर्जुन जङ थापाले यसमा भू प्राविधिक जटिलता, आधुनिक भेन्टिलेटर, सीसीटीभी त आपतकालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग हुने बताउनुभयो। नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ। यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभर समेत शुरूआत गरेको छ भने यसमा आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको समेत उहाँले बताउनु भएको छ। यो सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी अवस्थामा राखिएको बताइएको छ।
0: मौसम पूर्वानुमान महाशाखाले आज आइतबार र भोलि सोमबार देशका अधिकांश स्थानमा पानी पर्ने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यतया बादल लाग्नेछ। पहाड़ी भूभागका धेरै स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी पर्ने क्रम जारी रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको तथा तराईका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोलि पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास पहिरो जोखिम भएका क्षेत्र र डुबान हुने स्थानका वासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
2: पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको तथा केही जग्गा अल्पत्र अवस्थामा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। पशुपति क्षेत्रको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका अनुसार कोषका नाममा देशभर 18,382 रोपनी भन्दा बढ़ी जग्गा रहेको छ। तीमध्ये काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरी लगायतका जिल्लाका धेरै जग्गा अवैध रूपमा भोग चलनमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। समितिले चावेल, गोपीकृष्ण क्षेत्र, बालाजु, गोलढुंगा र सिन्धुपाल्चोकका सयौं रोपनी जग्गा कोषको मातहतमा ल्याउन तत्काल छानबिन गरी कानूनी प्रक्रिया अघि बढ़ाउन सिफारिश गरेको छ। समितिका संयोजक तथा कोषका पूर्व सदस्य सचिव डाक्टर मिलन कुमार थापाले भूमाफियाको कब्जा र तत्कालीन राजनैतिक दबावका कारण सबै जग्गा संरक्षण गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार केही जग्गा फिर्ता ल्याइए पनि अझै धेरै जग्गाको संरक्षण हुन बाँकी छ। प्रतिवेदन अनुसार 1161 रोपनी भन्दा बढ़ी जग्गा 79 वर्षका लागि सम्झौता मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सलाई प्रदान गरिएको छ भने तारा गाउँ रेजेन्सी होटलको पनि 17 रोपनी जग्गा भोग चलन गरिएको उल्लेख गरिएको छ।
0: हुम्लामा करिब 300 वर्ष पहिलेदेखि स्थानीय जातको धान खेती हुँदै आएको छ। हुम्लामा विशेष गरी झिनुवा, अनदी र जुम्ली मार्सी मुख्य रैथाने धान बाली भएको र यसको खेती पुस्तुङदेखि निरन्तर चलिरहेको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। उहाँका अनुसार हुम्लाका अन्य रैथाने धान बालीका जातमा जुगे, दुधे, धैनाले, धोको, कालो लुम्सेरो, खच्चे र रतनपुरे रहेका छन् र यसको खेती हाल जिल्लाका धान उत्पादन हुने बस्तीहरूमा भइरहेको छ। सिंचाईको अभाव, कम मेहनत र खेती किसानीमा कम रूचिका कारण धान बालीको उत्पादनमा केही कमी आए पनि समग्रमा उत्पादन राम्रै हुने गरेको उहाँले जानकारी दिनुभयो।
2: साझा खबरमा अब विदेशका खबर. भियतनामको समुद्री टापुमा भारतीय पर्यटकहरूको एउटा समूह सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको छ. सो डुंगामा 32 जना पर्यटक रहेको र केही चालक दलका सदस्य र फ्लाइट एजेन्सी सवार उक्त स्पीड बोट पल्टिएको थियो. दुर्घटनामा परेका 23 जनालाई उद्धार गरी किनारमा ल्याइएको छ. यसैबीच भारतको दक्षिण राज्य केरलामा पहिरो जाँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ. पछिल्लो उद्धार प्रयासपछि 1 जना अझै बेपत्ता छन्. अधिकारीहरूका अनुसार लम्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने पुल नजिक पहिरो गएको हो. शक्तिशाली ताइफुन बाबी नामको आधीका कारण चीनमा ठूलो मानिसहरू व्यापक रूपमा प्रभावित बनेका छन्. जापानको दक्षिण पश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक रूपमा प्रभाव परेको छ. चीनमा 9 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौं घरहरू विद्युतविहीन बनेका छन्. यसै साथ चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको मौसमी अवस्थाका कारण कम्तीमा 39 जनाको मृत्यु भएको छ भने दर्जौं नदीमा बाढ़ी आएको छ भने एउटा जलाशयको बाँध पनि फुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्.
0: आज खबरमा अब खेल खबर. फिफा विश्वकपमा नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ. अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गर्दै इंल्याण्ड विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो. आज बिहान सम्पन्न खेलमा दुवै टोलीबीच निकै प्रतिस्पर्धा भएको थियो. निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा टुंगिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इंल्याण्डले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो. खेलमा पहिलो अग्रता नर्वेले लिएको थियो. अहिले साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल केही बेरमा शुरू हुनेछ. सेमी फाइनलमा पुग्न दुवै टोली बीच कड़ा प्रतिस्पर्धा हुनेछ. बागमती प्रदेश स्तरीय मेयर कप महिला तथा पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ विधानचोक गाउँपालिकाले उपाधि जितेका छन्. ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हिजो जावलाखेल स्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरूषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महाकाल गाउँपालिकालाई 3-0 सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो. ललितपुरले महाकाललाई 25-20 हरायो. पुरूषतर्फ माडी नगरपालिका तेस्रो भएको छ. महिलातर्फ विधानचोक गाउँपालिकाले काठमाडौँ महानगरलाई 3-1 सेटमा पराजित गर्दै उपाधि जितेको हो.
2: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञको सुझाव, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालीसोर, जमल र ओम अस्पतालमा.
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352523.
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब आत्मदाहको घटना कम गर्न मानसिक स्वास्थ्य परामर्शको प्रसंग पछिल्लो समय नेपाल आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या देखावटी प्रवृत्ति असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरू बताउँछन् कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी सहयोग गर्न कसरी रोक्न सक्छन् हामीले मनोविमर्शकर्ता आस्मा अर्यालसँग कुराकानी गरेका छौं
4: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरूभन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन बढी सफल हुने उहाँहरूको प्रयास चाहिँ सफल हुने तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने बोलिहाल्ने होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न उहाँहरू चाहिँ अब अलिक कम बोल्ने हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो पहिल्यैबाट काम गर्नु पर्यो अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो प्रशिक्षित हुनु पर्यो र हामीले
5: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्महत्या गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला
4: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न हामीलाई कहीँबाट कल आयो होइन अथवा म्यासेज आयो अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ फोनमा आउन सक्छ त्यस्तो कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ मर्ने नै हो त तपाईँ अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन पहिला हामीले त्यो बुझ्नुपर्छ
0: मनोविमर्शकर्ता आस्मा अर्यालसँग यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: गणेश नेपालीका परिवारद्वारा सरकारसँग 6 बुदे माग पूरा नभई सब नबुझ्ने परिवारको अडान सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना
0: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनैतिक दल र जेएनजी मुभमेन्ट एयरलाइन्सको आपत्ति छानबिन र कार्यवाहीको माग मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी पशुपति क्षेत्रको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको दावी
3: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो 11 महिनामै 1 अर्ब 18 करोड़ रूपियाँको निर्यात रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती साउनदेखि नयाँ मल आउँदै वर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण
0: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु। भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो। चीनमा बाबी नामको आधीका कारण 9,00,000 मानिस विस्थापित।
3: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश। नर्वे 2-1 पराजित। अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय संचार माध्यममा एकै प्रकारका समाचारहरू सुनिने गरेका छन्। अगाडि एउटा ठूलो टीभी जस्तो देखिने वस्तु छ र एकजना व्यक्तिले समाचार हेर्दै गरेको जस्तो देखिन्छ। त्यहाँ समाचार वाचिकाले समाचार भन्दै गर्दा समाचारका हेडलाइनहरू राखिएको छ। त्यहाँ लेखिएको छ आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते र तल यस्तो लेखिएको छ। समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी।
3: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईलाई दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको भन्नुभयो 10 सिटाजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेसरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छु नि। म
6: सुमा सुधारे रामराजीपुर कलिपुर भन्छ नितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
1: रेडियो बिहानी 97.6 MHz
7: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथिमिथि पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धारिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 28 गते, तदनुसार सन् 2026 जुलाई 12 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 तसलागा रोद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु, आज आइतबार रहेको छ आषाढ कृष्ण पक्ष, तिथि रहेको छ आज त्रयोदशी, तिथि रहेको छ 38 घडी 47 पला रहेको छ, यस्तै गरेर नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र रहेको थियो विशेष गरी तपाईँको 4 घडी 10 पला, यानि कि बिहानको 6:57 तत्पान्त मृग शिरा नक्षत्र रहनेछ। यस्तै गरेर योगमा रहेको छ वृद्धि योग रहेको छ 36 घडी 40 पला, करणमा रहेको छ ग्रहकरण रहेको छ 11 घडी 54 पला रहेको छ, चन्द्रमा वृष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा, आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने सन्त सूर्यास्त ठिक 7 बजे हुनेछ। आजको दिनमा घडी 13:43 पला रहनेछ। आज दिन रहेको छ आज प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, लाभ समय, यस्तै गरेर काल समय कतिखेर रहन्छ भन्ने विषयमा जानकारी म गराउनेछु। सर्वप्रथम लागौं आजको कालबेला, यानि कि अशुभ समय। र आजको कालबेलाको समय रहेको छ दिउँसोको 12:09 24 सेकेन्डदेखि विशेष गरी बिहानको दिउँसोको 1:52:39 आज कालबेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 1:52:
40 सेकेन्ड देखि दिउँसोको 3 बजेर 35 मिनेट 54 सेकेन्ड सम्म शुभ बेला लाभ बेलाको समय रहेको छ। बिहानको 8 बजेर 42 मिनेट 54 सेकेन्ड देखि विशेष गरी बिहानको 10 बजेर 26 मिनेट 9 सेकेन्ड सम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी हामीले तपाईँलाई गराउँदैछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। मृगशिराको प्रथम चरण नाम आउँछ वेदमणि अथवा वेद प्रसाद नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ। अब भने आजको विशेष गरी दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन बोलीको गलत अर्थ लाग्नुले विवादमा पर्ने सम्भावना रहेको छ। आत्मीय बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खाउनु बुद्धिमानी हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि साँझतिर लक्ष्य प्राप्त गर्न सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। विश्वको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउँदा आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहनेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। चिताएका काम सम्पादन हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा सजिलै काम बन्दै जानेछन्। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। आवश्यक भौतिक साधन सजिलै जुट्दै जाँदैछ। पहिलेको उपलब्धिले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। साँझतिर साँझदेखि खर्च बन्नाले सर सपोर्ट लिनुपर्ने हुन सक्छ। शोकले फजुल खर्च बढाउनेछन्। पछिको लागि लगानी र सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन तारिफको काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्दै जाँदैछन्। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिविहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ योजनातर्फ अघि बढ्न सकिनेछ। काममा बाधा हट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। तुला राशि उनीहरूको लागि आजको दिन विशेष गरी प्रत्याशित नतिजा कमजोर देखिनाले काम जोड्नु पर्ला। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि धेरै दौडधुप गर्नुपर्नेछ। विशेष गरी चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइन्छ। स्वास्थ्य कमजोर रहनेछ। आहार विहारमा समेत सजग रहनुपर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरागता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँग सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नले बाधा र व्यापारमा आमदानी बढाउन पनि सकिन्छ। सानोदेखि स्वास्थ्य कमजोर हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन स्रोत साधन जुट्नले मेहनतीका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। साँझतिर यात्रा गर्ने सायद पनि जुट्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन असफलताले लक्ष्य अनुसार काममा जुट्न नसकेला। अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले आर्थिक काममा पनि बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्ने योग देखिया छ। साँझतिर स्थिति अनुकूल बन्दै जाने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिन्छ। विस्तृतमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउँदैछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। प्रगतिमा इच्छा गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत नै पर्खँदा राम्रो हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा काम बन्द जानेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागेको हुनेछ। स्रोत साधन जुट्नले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउन सक्छ। रोकिया काम बन्देर नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। साझातिर आफन्तमा मतभेद बन्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गरिसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसारी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9845175223 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता रोल्पाको परिवर्तनबाट तुफान डागी।
0: तुफान डागी रोल्पाको परिवर्तन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज मेरो आफ्नै बारेमा।
0: आफ्नै बारेमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् त कति हो तपाईँको?
1: 2067 साल 3 महिना 32 गते।
0: 2067 साल असारको 32 गते के बार पर्छ?
1: शुक्रबार।
0: जन्म समय भन्नु?
1: बिहानको 3:35
0: बिहानको 3:35 उजालो भएको 32 गते हो नि?
1: हजुर, शुक्रबार उजालो भएको।
0: शुक्रबार उजालो भएको ल, सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्य शिवे सर्वत साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। 2067 साल असार शुक्र पक्षको बिहीबारको राति उजालो भएको शुक्रबार पञ्चमी तिथिमा जन्म, राशि सिंह राशि, पूर्व फाल्गुनीको तेस्रो चरण, नाम आउँछ टीकाराम नाम आउँदो रहेछ, मध्य नाडी नरगण परेको छ, बाबुको नराको नाम टीकाराम आउँछ, राशि सिंह राशि पर्छ है?
1: हजुर।
0: अनि त्यसपछि बाबुको लागि चाहिँ घातकमा परेको छ तिथिहरू, तृतीया अष्टमी त्रयोदशी शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक भनेर लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, महालक्ष्मी योगमा जन्म पनि भएको छ है? बाबुको महालक्ष्मी योगमा जन्म भएको छ। अलिक छिट्टो रिसाउने बाबु है, यहाँबाट देख्दाखेरि छिट्टो रिसाउने स्वभावको देखिन्छ बाबुलाई। अलिकति आँखामा, टाउकोमा, दाँतहरूमा अलिकति समस्या आउन सक्छ, अलिक विशेष ख्याल गर्नु। पढाइको लागि एकदम राम्रो, दिमाग तेजिलो, चलाक चतुर व्यक्तित्व, तर पढाइमा रुचि भने कम हुन्छ, पढ्न अलिकति कम मन लाग्ने ग्रहहरू पनि परेको देखाउँछ। अहिले ग्रह बाबुको सङ्कटारा, अर्को सूर्य भन्ने ग्रह चलेको छ, यो सङ्कटारा सूर्यको शान्ति बाबुले गर्नुपर्छ। निधारमा टाउकोमा चोट लाग्न सक्छ, अलिक विशेष सावधान रहनु है।
1: हजुर।
0: समस्या जिज्ञासा के छ र भन्नुहोस् त?
1: पढाइ लेखाइ गर दशा अनि भविष्यमा के गर्दा राम्रो हुन्छ, समग्रमा मिलाएर हेरिदिनु न।
0: पढाइ लेखाइको विषय मैले भनिसके बाबुलाई, पढाइमा रुचि कम भयो, अलि मेहनत गरेर पढ्यो भने फर्स्ट हुन सकिन्छ, राम्रो नम्बर लिएर आउन सकिन्छ। अनि रिसाउने बानी नराम्रो छ, छिट्टो रिसाउने बानी छ, त्यसलाई कम गर्नुपर्छ भविष्यमा सफल हुनको लागि होइन, त्यसलाई कम गराउनुहोस्। विवाह बारी राम्रै छन्, अलिकति प्रेम विवाह चाहिँ त्यति राम्रो देखाउँदैन बाबुलाई है, माङ्गलिकहरू परेको छैन, अरू त्यस्तो राम्रो नराम्रो ग्रह छैन, सूर्य ग्रहको योग परेको छ। आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजा गर्नाले पछि भविष्य राम्रो, सफलता मिल्ने हुन्छ, आत्मविश्वास बढी हुन्छ, म यो गर्न सक्दिनँ कि, मबाट यो हुँदैन कि भन्ने मनमा आइरहन्छ हो। त्यसो लागि चाहिँ आइतबारको दिन नुन नखाने, चोखो खाने, शुद्ध भोजन गर्ने, रोग लाग्दैन, स्वास्थ्य रहन्छ शरीर पनि, अनि परिवारमा दाम्पत्यमा पछि भविष्यमा राम्रो हुन्छ बाबुको है।
1: हजुर हजुर।
0: अनि अरू केही छ?
1: बुबा आमाको सम्बन्ध कस्तो?
0: ठिकै छ, बाबासँग ग्रह अलि मिल्दैन, मम्मीसँग ठिक छ बाबु, राम्रै छ है।
1: हस् त
0: हुन्छ। उहाँले फोन गर्नुभएको थियो रोल्पा परिवर्तन गाउँपालिकाबाट फोन गर्नुभएको थियो, रोल्पा जिल्लाबाट। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। मैले तपाईँलाई भनिराखेको छु, हामी चाहिँ विशेष गरी गोर्खामा, हामी गोर्खा जिल्लामा हामी तपाईँको चिना ग्रह दशा भाग्य हेर्नको लागि हामी आउँदैछौँ, तपाईँले पनि भेट्नुहोला। यस्तै गरी गोर्खाको हामी बजारमा आउँदैछौँ, हामी साउनको 3 गते हेर्ने अनि 4 गते तपाईँहरूसँग चिनाहरू हेराउने कार्यक्रम पनि हाम्रो रहेको छ। तपाईँहरू एकदम तयार भएर बस्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सल्यान शारदा नगरपालिका 5 बाट जन खड्का। हजुर,
0: शारदा नगरपालिका 5 बाट जन खड्का बोल्दै हुनुहुन्छ सल्यानबाट।
2: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको विषयमा गुरु।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: हजुर होलेरी रेडियो सुन्छ। हजुर
0: दिनदिनै सुन्नुहुन्छ कार्यक्रम?
2: हजुर दिनदिनै सुन्छौँ।
0: हजुर ल भन्नुहोस् जन्ममिति कति हो तपाईँको? आफ्नै बारेमा हो?
2: नाइ छोरीको बारेमा गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त।
2: 2071 साल।
0: 2071
2: असार 8 गते।
0: असारको 8 गते।
2: ए राति साँझको 8:25 गुरु।
0: 8:25 साँझको।
2: हजुर
0: साँझको 8:25 मलाई सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गले शिवे सर्वदशादिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। तपाईँको 2071 साल असार कृष्ण पक्षको आइतबारको दिन 11 तिथिमा जन्म भएको छ छोरीको। छोरीको नाम लालुमाया नाम आउँछ, मेष राशि पर्छ है। हजुर लक्ष्मी पनि हुन्छ, तर ओरिजिनल नाम चाहियो भने लाबाट नाम आउँछ लालुमाया, अथवा हामीले लक्ष्मी भन्न पनि सकिन्छ है। मेष राशि पर्दछ, आज दिनाले देवगुण परेको छ नानीको, घातकमा परेको छ तिथि नराम्रो, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ता लिनु पर्दैन। अलिकति पेटमा समस्या हुन्छ यिनलाई, अनि त्यसपछि राति सपनामा झस्किने गर्ने गर्छिन्। यिनलाई कालो सर्पयोग परेको छ, कालो सर्पयोगको शान्ति गर्नुपर्छ। नागपञ्चमी बेलामा कालो सर्पयोगको शान्ति गर्ने, चन्द्रग्रहणको योग परेको छ, चन्द्रग्रहणको लागि चाहिँ पूर्णिमाको दिन चोखो निदो गर्ने, शुद्ध भोजन गर्ने, खुट्टामा पाउजु बनाएर लगाइदिनुहोस्। नानीको लागि पढाइमा एकदमै धेरै राम्रो, उन्नति राम्रो, प्रगति राम्रो गर्ने, तर कालो सर्पयोगले रोकाइदिन सक्छ, यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अहिले ग्रह नानीको चलिराखेको छ उल्का, अर्को शुक्र भन्ने ग्रह चलेको छ। 15 वर्ष पुरा भएर 16 वर्ष लागेपछि फेरि ग्रह शान्ति गर्नुपर्छ यिनको लागि चाहिँ है। अनि राम्रो हुन्छ, समस्याहरू कम हुन्छ, पछि गएर विवाहबारीमा दाम्पत्यमा आफै खोजेर आफै रोजेर ग्रह दशाहरू मिलाएर विवाहबारी गर्नुपर्छ, नभए फेरि पहिलो घरबार दाम्पत्यमा समस्या आउने, ग्रहहरू नमिल्ने, विचार नहुने, त्यति सुख नहुने, सुविधाहरू नहुने हुने पनि सक्छ। त्यही भएर अलिकति यसमा ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है।
2: पढाइ लेखाइ ठिकै छ गुरु?
0: पढाइ लेखाइको लागि नानीको अहिले चाहिँ रुचिहरू पढाइमा उल्काले गर्दा नपढ नपढ भन्छ, पढ्ने हो भने राम्रो आउँछ, दिमाग भएको मान्छे हो।
2: हजुर हजुर
0: होइन, ठिक छ ग्रहहरू त्यस्तो नराम्रो छैन, छोरीमा राम्रै गुणहरू छन् अहिले सम्बन्धमा। अब 15 वर्ष पुरा भएर 16 वर्ष लागेपछि चाहिँ ग्रह बिग्रिन्छ, त्यो बेलामा विशेष ख्याल गर्नुहोला, अहिलेको लागि चिन्ता गर्नुपर्ने अवस्था छैन, ठिक छ नानीको, राम्रो छ है। हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। र विशेष गरी अब साउनको 4 गते पनि नजिक आउँदैछ, तपाईँको चिनाहरू कता कता राख्नु भएको छ खोजेर एकदम रेडी बनाएर राख्नुहोला। चिना छैन भने आफ्नो माता पितालाई सोधेर आफ्नो जन्ममिति र जन्म समय चाहिँ तपाईँले पत्ता लगाउनुहोस्। हामी 4 गतेदेखि गोर्खामा, हामी गोर्खा बजारमा हामी आएर चिना हेर्नेछौँ, अनि त्यसपछि 6 गतेबाट 7 गतेबाट हामी फेरि धादिङ पुच्छार बजारमा हामी आउनेछौँ है। तपाईँहरू आउनुहोला, तयार हुनुहोला भेट्नको लागि चाहिँ। अरू केही तयारी गर्नु पर्दैन, मात्र चिना खोजेर राख्नुहोस्। चिना छैन भने साल महिना गते र समय तपाईँले पत्ता लगाएर राख्नुभयो भने अनि हेर्न मिल्छ, कुनै पनि समस्या आउँदैन है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हेटौँडाबाट।
0: हेटौँडाबाट हजुरको शुभ नाम?
3: मेरो रन्जु ढुङ्गाना।
0: रन्जु ढुङ्गाना हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोरोको।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2074/6/20
0: भनेको असोजको 20 गते हो।
3: राति 6:12:06
0: रातिको 12:06
3: हजुर।
0: उज्यालो भएको कति गते हो?
3: उज्यालो चाहिँ शनिबार भयो,
0: 20 गतेको राति उज्यालो भएको शुक्रबार है
3: हजुर।
0: 81 गते उज्यालो भएको,
3: 20 गतेको राति शुक्रबार
0: हजुर, 21 गते उजालो भयो
3: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर
3: हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2074 कार्तिक पर्दो रहेछ। कार्तिक कृष्ण पक्षको द्वितीय तिथिमा जन्म, मेष राशि, असोज भए पनि कार्तिक महिना लागिसकेको छ।
3: ए हजुर
0: है, कार्तिक महिनाको कृष्ण पक्षको द्वितीय तिथिमा जन्म भएको रहेछ के बाबुको नानी, कसको अरे यो नानीको
3: बाबुको
0: है। अनि त्यसपछि मेष राशिमा जन्म, अश्विनीको प्रथम चरण नाम आउँछ चुडामणि हो हजुर।
3: चुडामणि
0: हजुर, चुडामणि मेष राशि आउँछ। के नाम राख्नु भएको थियो नराम्रोमा भन्नु त?
3: देवेन्द्र राज।
0: ए देवेन्द्र राज त आउँदैन त नाम त? हजुर देवेन्द्र राज धेरै फरक पर्छ त म्याडम।
3: ए हजुर,
0: 2074 भन्नुभयो होइन
3: हजुर? 74/6/20 राति,
0: 6/20 राति
3: हजुर
0: होइन त? प्रश्न छ है, 11 बजेर के अरे 12 बजेर
3: 6 मिनटमा
0: जन भएको
3: हजुर।
0: एकचोटि हेर्छु है, पढ्नु फेरि कोसिस गर्छु। त्यति धेरै फरक नपर्नु पर्ने हो नाम त,
3: होइन
0: चुडामणि नाम नै आउँछ म्याडम। हो कार्तिक कृष्ण पक्ष पर्छ, यस्तो हुन्छ, पक्षले त केही फरक पर्दैन,
3: महिना चाहिँ असोजै हो।
0: कुरा बुझेँ मैले, जस्तै तपाईँको अब आउने यो महिनाको असारको
3: हजुर,
0: असारको तपाईँको चाहिँ 31 गते असार शुक्ल पक्ष पर्छ
3: हजुर,
0: अनि फेरि साउनको 1 गतेदेखि 13 गतेसम्म चाहिँ असारको शुक्ल पक्ष नै पर्छ क्या
3: हजुर।
0: यो पक्षको हिसाबले हुन्छ, तिथिको हिसाबले हुन्छ यो चाहिँ, बुझ्नु हो? त्यो भएको अरू केही होइन। बाबुको मेष राशि नाम चुडामणि, आज दिनाले देवगण परेको छ, घातकमा परेको छ तिथिहरू, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ बाबुको। कुण्डली राम्रो छ त, त्यस्तो नराम्रो छैन, अलिकति नाग दोष चाहिँ परेको रहेछ बाबुको, नागको शान्तिहरू गराइदिनुहोस्, पूजा लगाइदिनुहोस्। नाकको कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, निकै समस्या पर्यो भने लगाइदिनुहोस्, बाधाहरू आयो भने, नभए त्यो पनि पर्दैन, अहिले सानै छन् होइन। अहिलेलाई ग्रह भद्रिका, अर्को शुक्र भन्ने ग्रह चलेको छ, स्वास्थ्यमा अलिकति समस्या चाहिँ बिरामी भइराख्ने ग्रह चाहिँ हो यो, चाहिँ नाकले गर्दाखेरि भएको हो। अब नाकको रत्न कवच लगाइदिनु भए पनि राम्रो, चिन्ता गर्नु पर्दैन, ठिक छ ग्रहहरू।
3: पढाइ कस्तो हो?
0: पढाइमा बाबुको राम्रो हुन्छ, त्यसो चिन्ता गर्नु पर्दैन, तर बाबुको 9 पुरा 10 वर्ष लागेपछि फेरि उल्का भन्ने ग्रह चल्छ
3: हजुर।
0: यस्तो हुन्छ कि, ग्रह शान्ति बेला बेला गराइदिनु भयो भने बाबुको बारेमा तपाईँले चिन्ता गर्नु पर्दैन, ठिक छ ग्रहहरू।
3: ए
0: है, वर्षमा 2 वर्षमा एकचोटि राम्रो तरिकाले पण्डित राखेर गराइदिनुहोस्। नाक दोष परेको छ नाकको लागि चाहिँ, नाग पञ्चमी बेलामा यसो खोला किनारतिर, शिवको मन्दिरतिर कतै गएर, अथवा घरमै नाकको थान बनाउनु भएको छ घर बाहिर भने, त्यहाँ राखेर स्थानको थानमा पनि पूजाहरू गराइदिनुहोस् बाबुको नाम पारेर। बाबुलाई पनि यसो दुधहरू लावाहरू नागलाई चढाउनु लगाउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
3: हस्,
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, हेटौँडाबाट फोन गर्नुभएको छ आफ्नो छोराको विषयमा हेर्नको लागि चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु, र प्रत्यक्ष रूपमा मसँग तपाईँले भेट्न चाहनुहुन्छ भने हाम्रो जतिसुकै कार्यालयको ठेगाना भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय रहेको छ, आएर तपाईँले हामीसँग कुरा गर्न, छलफल गर्न र भेटघाट गर्न पनि सक्नुहुन्छ। भन्दै कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्ने गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नारायण,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: बिनु
0: खड्का, सत्र सय चार सल्यानबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? आज चाहिँ बुहारी, हिजो पनि फोन गर्नुभयो तपाईँले हो?
4: हजुर हजुर, हिजो पनि दुईपटक लाग्यो, आज पनि जस्तो लाग्यो।
0: हजुर, हिजो दुईपटक फोन लाग्यो, आज एकपटक फोन लाग्दैछ है? अनि कसरी फोन गर्नुहुन्छ तपाईँ? ठ्याक्क ठ्याक्क लाग्नु लाग्छ फोन?
4: खोइ, म झ्याप्पो फोन गरिराख्नु, सुनिदिन्छु त्यही भएर।
0: फोन गरिराख्नुहुन्छ अनि लागिहाल्छ है? ल, अनि बुहारीको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 63 साल 7 महिना
0: 63 साल 7 को महिना सातको महिना सात गते सातको महिना सात गते जन्म समय भन्नु?
4: जन्म समय बिहान 10:35 बिहान
0: 10:35 बिहानको हो। के बार पर्छ अरे, थाहा छ?
4: आइतबार हुनु के भन्नु हो?
0: होइन, आइतबार त होइन, नाम के हो त नारायणको नाम?
4: मङ्गलबार हो क्या? हजुर,
0: नारायणको नाम के हो थाहा छ?
4: नर्मीको नाम त उसले सरस्वती राखेको थियो, हामीले हेराउँदाखेरि तेजी आयो छ।
0: हो, ठिक छ, तेज नि नाम आउँछ क्या? तेज कुमारी है?
4: हजुर हजुर, हजुरलाई हेराइहाल्नु थियो तेज कुमारी हुनुहुन्थ्यो तपाईँले?
0: हजुर, पहिला पनि हेराउनु भएको थियो बुहारीको?
4: हजुर, बिहान गर्दै हेरायो तेज कुमारी
0: बिहान गर्दै हेराउनु भएको। छोरा र बुहारीको दुवैको हेराएर मैले जुराइदिएको हो कि नजुरिकन बिहा गर्नु भएको?
4: अनि तपाईँले के छ मलाई अहिले गर्थ्यो दिउँसो फोन गर्नुलाई भन्नुभयो त्यसरी
0: अन्त नानी राक्षस गर्नु परेको छ, अलिक जिद्दी जिद्दी स्वभाव किसिन भनेको थिएँ मैले। तेज कुमारी है?
4: हजुर हजुर, हजुरलाई हेराइहाल्नु थियो तेज कुमारी हुनुहुन्थ्यो तपाईँले?
0: हजुर, पहिला पनि हेराउनु भएको थियो बुहारीको?
4: हजुर, बिहान

0: है काल सर्पयोग परेको छ अनि सूर्य निजो छ आइतबारको दिन नुन खानु हुँदैन महान लक्ष्मी योगमा जन्म भएको छ नानीको कुण्डली राम्रो छ त्यति धेरै नराम्रो त होइन काल सर्पयोगको शान्ति गर्ने काल सर्पयोग रत्न कवच पाउँछ हामीसँग त्यो इच्छा भयो भने रत्न कवच लाउने हुँदै भएन भने नभए ग्रह शान्ति गराएर हेर्नु एक फेर कस्तो हुन्छ के हुन्छ विचार गरौँ अनि त्यसपछि गरौँ लाइ गरे पनि है अब अहिलेको लागि ग्रहहरू चलेको छ सिद्धा र अर्को शनि शनि भन्ने ग्रह चलेको छ एउटा सिद्धा छ शनिले पनि त्यो धेरै असर गरेको छैन ठिकै छ ग्रहहरू राम्रै छ नराम्रो छैन छोरासँग जुझाएर हेराएर बिहा गर्नुभएको हो नि
1: हजुर
0: छोराको जन्ममिति थाहा छ
1: हजुर 56 साल 6 गते बिहान
0: 2056 साल कुन महिनाको 6 गते
1: फागुन 6 गते
0: फागुनको 6 गते कति समय कति
1: बिहान 8:45
0: बिहानको 8:45 हो अब मिलेको मिलेन गुण गण माङ्गलिक साङ्गलिक यताउता पर परेन म हेरिदिन्छु है त होइन मैले कहाँ बिहा पछि हेर्नु भन्ने बिहा गर्ने भइसकेपछि त अब होइन त्यो हो नि त विशेष ध्यान दिनुपर्छ बुहारीको मङ्गलबार जन्म छोराको शुक्रबार जन्म अब छोराको नाम आउँदो रहेछ डाबार नाम आउँदो रहेछ कर्कटासी आउँदो रहेछ होइन अब यी दुईटाको ग्रह चाहिँ 21 गुण आएको छ गुण चाहिँ छोरो माङ्गलिक परेको रहेछ नि त होइन लग्नेश माङ्गलिक रहेछ छोरा हो यो माङ्गलिकको रत्न कवच लगाइदिनुपर्छ है तपाईँले नभए यिनीहरूको सन्तानमा बाधा आउँछ अनि दाम्पत्यमा बाधा आउँछ झगडाहरू गर्छन् छिटो रिसाउने स्वभावको हुन्छ तपाईँको छोराको बहुविवाहको योग परेको छ होइन त्यो भएर यो माङ्गलिकले बुहारीलाई रोगी गराउँछ है अनि रोगी खालको गराउन सक्छ अलिकति विशेष ख्याल गर्नुहोला माङ्गलिकको रत्न कवच चाहिँ लगाइदिनु होला नभए यो विवाहमा अलिकति समस्या आउँछ कुनै बेलामा त्यो भएर अलिकति विचार गर्नुपर्छ अलिकति सावधान चाहिँ हुनुपर्छ है अरू त गुण गणहरू त मिलेको छ 21 गुण आएको छ गुण राम्रो माङ्गलिक चाहिँ नराम्रो हो क्या छैन छैन बुहारीको माङ्गलिक भएको त काइरा भइहाल्थ्यो नि राम्रो हुन्थ्यो नि
1: यहाँ त गुरुलाई हेरायो भने त माङ्गलिक छ भन्न भन्थ्यो
0: छैन छैन माङ्गलिक कहाँ हुनु माङ्गलिक छैन 2063 कति साल भन्नुभयो 63 साल होइन
1: हजुर 63 साल
0: कार्तिकको 7 गते
1: कार्तिकको 7 गते
0: हो त नि 10:35 बिहानको
1: हजुर
0: हो माङ्गलिक छैन बुहारी माङ्गलिक छैन छोरो चाहिँ माङ्गलिक छ
1: यहाँ हेर त माङ्गलिक छ अनि भन्दा केही माङ्गलिक होइन बिहा गरे भन्नु खोजिन
0: होइन होइन माङ्गलिक छैन है त्यो कन्फ्युजन हुनु त माङ्गलिक छैन छोरो माङ्गलिक हो बुहारी होइन यो चाहिँ कन्फर्म ग्यारेन्टी हो फेरि बुझ्नुभयो
1: हजुर हजुर छोरो पनि माङ्गलिक छ बुहारी पनि माङ्गलिक पनि कतै खोजी बुझेन
0: माङ्गलिकको लागि चाहिँ छोरालाई मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर बाबु भन्नु बुहारीले आइतबारको दिन नुन नखाना नि फेरि तँलाई रोग लाग्छ भन्नु अब अहिलेको लागि त ठिक ठिकै छ अलि पछि गएर बुहारी रोगी हुने छोरासँग ग्रह नमिल्ने मनमुटाव धै झगडाहरू हुने सन्तान बाधाहरू आयो भने पछि रत्न कवच लाउनु पर्छ लगाउनु त अहिले लगाए पनि हुन्छ तर समस्या आएपछि बाबुले लगाएछ लगाएको छ तपाईँको छोराले
1: हजुर हजुर तपाईँले भनिदिनुभयो सब तपाईँहरू भुनाभरि गरिराख्नु
0: रत्न कवच लगाएको छ कि चाँदीको सिक्री लगाएको छ भन्नुभएको
1: सिक्री मात्रै सिक्री
0: ए रत्न कवच लाउनुपर्छ माङ्गलिकको बिहा गरिसकेपछि लाउनु पर्यो नि अब
1: त्यसो भए गरौँ न
0: त्यसोलाई चाहिँ दिउँसो फोन गर्नु पर्यो तपाईँले है
1: हुन्छ बुहारीको पढाइ लेखाइ कस्तो छ तपाईँहरू
0: ठिक छ राम्रै छ नराम्रो छ ठिक छ यस्तो छ सरकारी जागिर खाने खानको लागि आइतबारको दिन नुन खानु होइन चोखो खानु पर्यो शुद्ध भोजन गर्नु पर्यो सरकारी जागिर खाइन्छ बुहारीले चाहिँ म्यानेजमेन्टहरू साइन्सहरू अथवा होटल म्यानेजमेन्टहरू लिएर पढ्ने एकाउन्ट सम्बन्धी विषय लिएर पढ्ने नर्सिङ सम्बन्धी सिए सम्बन्धी विषय लिएर पढ्ने यस्तो पढ्नुपर्छ
1: जो परे पनि ठिकै छ नि
0: ठिकै छ ग्रह त्यस्तो नराम्रो छैन बुहारीको त

0: बराको त्यो माङ्गलिक परेको भयो नराम्रो भयो सबै कुरा ठिकै छ राम्रै छ है त
1: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको बुहारीको हेराउनको लागि चाहिँ फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते
0: हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धादिङ जोगीमाराबाट।
0: धादिङको जोगीमाराबाट कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: छोराको।
0: हजुरको शुभ नाम, तपाईँको नाम भन्नुहोस् त।
2: मेरो नाम ऋषि मगर।
0: ऋषि मगर हजुर। धादिङमा हामी 6-7 गतितिर धादिङ पुसार बजारमा आउने भनेको, भेट्न आउनु न एकचोटि है।
2: कुरो हामी त यता पर्यो धादिङ जोगीमारा यता के बेनीघाटतिर।
0: ए हो, टाढा टाढा पर्छ।
2: टाढा पर्छ, हामी धादिङ जान दुई तिन घन्टा भन्दा नि अलिक बढी बढी जस्तो लाग्छ।
0: हो र,
2: हामीलाई धादिङ जान र त्यता मानेघाटतिर आउनु उस्तै उस्तै पर्छ।
0: गोर्खा गोर्खा जानलाई
2: गोर्खा नि टाढै पर्छ हामीलाई।
0: टाढै पर्छ है। ल त्यस्तो मेसो मिलो भने आउनु होला नि त है।
2: अघि लाग्दै नलागेर तपाईँलाई
0: लाग्यो नि। कसको बारेमा हेर्नुहुन्छ त?
2: छोराको।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2059 साल।
0: 59
2: भदौको।
0: भदौ
2: भदौ 10 गतेको 10 बजे।
0: 10 बजे ठ्याक्कै
2: ठ्याक्कै 10 बजेको
0: बिहान कि बेलुकाको?
2: बेलुकाको, रातिको।
0: रातिको
2: अनि सोमबारको।
0: हजुर, सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2059 भाद्र कृष्ण पक्षको सोमबार र चौथी तिथिमा जन्म राशि चाहिँ मीन राशि, रेवतीको दोस्रो चरण नाम आउँदो रहेछ, दोबाट नाम आउँदो रहेछ है, दोलबहादुर नाम आउँछ। हजुर, दोबाट है, दोलबहादुर क्या?
2: दोलबहादुर
0: होइन, दोबाट दीपक जस्तै क्या, दीपक हुन्छ नि,
2: दीपक
0: हो, दीपक जस्तै, दी भनेको चाहिँ इकार भयो, दो भनेको चाहिँ ओकार भयो, दबाट क्या नाम आउँछ क्या, बुझ्नुभयो? अन्तिनाले देवगण परेको छ, विदेश एकदम राम्रो, सरकारी जग्गा एकदम राम्रो छ छोराको कुचिना त। हजुर, अलिकति नागदोष छ, राम्रो छ छोराको, चिन्ता गर्नु पर्दैन, ठिक छ। सरकारी जग्गा खाने ग्रह पनि थियो, आर्मी पुलिसमा भर्ती भए राम्रै ग्रह थियो है, छोराको त ग्रह एकदम चकाचक छ, चिन्ता गर्नु पर्दैन। के चिन्ता गर्नु भएको तपाईँले? अहिले ग्रह अलिकति बिग्रिया छ, पिङ्गला भन्ने ग्रह छ, यसले मन बिगार्छ, पिङ्गलाले मनमा पीर चिन्ता लिएर आउँछ। अब विदेश एप्लाई गर्नुहोस्, भिसा लाग्छ, लागेन भने रत्न कवच लाउनु पर्छ है, यो कालो सर्प एकको
2: पासपोर्ट एप्लाई गरिरहेको, अहिले म जान्न भन्दै थिएँ कि, त्यही भएर
0: हो, त्यही मन बिग्रिएको, त्यही मन बिग्रिएको हो। बाबुको चाहिँ विदेश जाए गए पनि, विदेश नगए पनि रत्न कवच नाग दोषको लगाइदिनुहोस्, नभए राम्रो हुने बेलामा यस्तै अल्छी लाग्छ क्या फेरि, बुझ्नुभयो? हो, त्यो भएर एकदम ख्याल गर्नुपर्छ यो कुरामा, ठिक छ। ग्रहहरू चिन्ता गर्नु पर्दैन छोराको, छोरो इमान्दार छ, सक्षम छ, राम्रो छ। हजुर, विवाह बारीमा आफै खोजेर विवाह गर्ने ग्रह छ, लभ गरेर त्यति राम्रो लभ गरेको हुँदैन, माघे विवाह चाहिँ राम्रो हुन्छ।
2: अनि आफ्नो जात हुन्छ कि अर्को जात हुन्छ?
0: विवाह त अन्तर्जातीय देखाउँछ त, हो नि, अन्तर्जातीय विवाह पनि देखाउँछ। अब दोष कटाइदिनु नि, एउटा आँखसँग बिहा गरिदिनु, व्रतबन्ध गरिसक्नु होला नि छोराको,
2: अहिले अन्तर्जाति नै बिहे गरेर बसेको कि?
0: ए, त्यही त भन्दा छु, लभ गरेर होइन,
2: लभ गरेर अन्तर्जाति नै बिहे गरेर बसेको छ,
0: त्यही त भनेको छु त मैले, अन्तर्जातीय विवाह हुने ग्रह छ, प्रेम विवाह हुने ग्रह छ, अनि यो विवाहले त्यति राम्रो सफलता दिँदैन भन्छ होइन।
2: आमा बुवासँगको सम्बन्ध कस्तो छ नि?
0: माता पितासँगको सम्बन्ध पछि भविष्यमा राम्रो हुन्छ, अहिले राम्रो छैन,
2: अहिले राम्रो छैन,
0: अहिले रिसाएको छ, मन रिसाएको छ, ग्रह रिसाएको छ, त्यति राम्रो छैन। बाबुको लागि चाहिँ नागदोषको रत्न कवच तपाईँले कुनै पनि हालतमा बनाएर लगाइदिनु भयो भने धेरै कुरामा सहज हुन्छ, राम्रो हुन्छ है। गर्नुहोला, दिउँसो फोन गर्नुलाई यही नम्बरमा, म अर्डर गर्नुभयो भने बनाएर पठाइदिन्छु, लिन पनि आउनु पर्दैन तपाईँहरू है।
2: म एउटा कुरा सोध्छु है तपाईँलाई, भनिदिनु है,
0: ठ्याक्कै भन्नु सके भनिदिन्छु।
2: मेरो श्रीमानको के सबै सब थाहा भयो, एउटा ऊ मात्रै थाहा भएन, के कसो गर्ने होला गुरु?
0: के थाहा भएन?
2: जन्ममिति समय मात्रै थाहा भएन, सबै थाहा भयो, जन्म समय पत्ता लगाउने होला।
0: समय पत्ता लगाउन मिल्छ नि, म्यासेन्जरमा म्यासेज गर्नु, म पत्ता लगाएर तपाईँलाई जानकारी गराउँला। अब अनुमानित समय बिहान हो कि बेलुका हो कि दिउँसो हो त्यो थाहा छ?
2: थाहै भएन त, अनि सोध्नु पर्छ यतातिर, अनि साह्रै गाह्रो भयो कि, अनि त्यही भएर
0: हुन्छ।
2: म तपाईँको यसो कति सुन्छु कि, मैले सधैँ सुन्छु, अनि साह्रै नै विश्वास लागेर अनि हजुरलाई फोन गरेको हो कि आज नि मैले। मेरो श्रीमान पनि हेरौँ बाहिरदेखि कति राम्रो हुन्थ्यो होला भनेर विदेश जानलाई एप्लाई गरेको हुँदै भएन, कति काम गरिसकेको हुँदै भएन, अनि
0: दिउँसो एकचोटि सम्पर्क गर्नु न म्यासेन्जरमा, श्रीमानको जन्ममिति जन्म चाहिँ समय चाहिँ यतिखेर होला गुरु, अलि अनुमानित समय थाहा छ, त्यो ठ्याक्कै थाहा छैन भन्नु, म समय नाम राशि सबै निकालिदिन्छु नि दिउँसो है, रिप्लाई गर्छु नि। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नुको लागि फोन गर्नुभएको, उहाँले तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्पपोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा जीवित परमेश्वरको वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता, शान्तिदाता, उद्धारकर्ता प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन यहाँ यसरी लेखिएको छ कि बाइबल धर्मशास्त्रमा युहन्नाको तेस्रो पत्र यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले यो खण्डलाई ध्यान दिएर सुन्नुहुनेछ भनिकन र यसरी लेखिएको छ, एल्डरबाट मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु, प्रिय मित्र, म प्रार्थना गर्दछु कि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस्, तिम्रो आत्मिक जीवन ठिक छ भन्ने म जान्दछु। कतिजना भाइहरू आएर तिम्रो जीवनको सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्चै नै सत्यताको अनुसरण गर्दछौ। मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? प्रिय हो, तिमीले विश्वास योग्य काम गर्दछौ। जब तिमीले दाजुभाइको विशेष गरी परदेशीहरूको सेवा गर्दछौ, तिनीहरूले मण्डलीको सामान्य तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मन पर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियो भने तिमीले असल गर्दछ, किनभने अविश्वासीहरूबाट केही नलि तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्किएका हुन्। यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन। यसकारण जब म आउँछु त्यसले गरिरहेको कामहरूको कुरा उठाउनेछु। तिम्रा विरुद्धमा त्यसले खराब कुराहरू बगी हिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ। प्रिय हो, खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ त्यो परमेश्वरको, जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन् र सत्यले पनि सबै सो गवाही दिन्छ, हामी पनि गवाही दिन्छौ र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ। मैले धेरै कुराहरू लेख्नु पर्ने थियो तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्न, तर हामीलाई चाँडै भेट्ने आशा गर्दछु र हामी आमने सामान्य भेटेर कुरा गरौं। तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई आनन्द अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ। आदरणीय श्रोता, आजको यो वचनलाई हेर्दा यो पत्र युहन्नाले पहिलो र दोस्रो पत्र जस्तै ईश्वरीय सम्बन्धको पहिलो शताब्दीको अन्त्यतिर लेखेको थियो। यो पत्र गायस नाउँ भएका एकजना मानिसलाई व्यक्तिगत रूपमा लेखिएको। उक्त गायस को थिए भन्ने कसैलाई निश्चित थाहा छैन, तैपनि यहाँ एल्डरबाट यो वचन लेखिएको छ। फेरि युहन्नाले नै लेखेको भन्ने कुरालाई यहाँ हामी बुझ्न सक्छौ। र युहन्नाले लेखेको यो पत्रलाई हामी यसरी बुझ्न सक्छौ कि उनले भनेका छन्, मेरा प्रिय मित्र गायस, र गायस भन्ने व्यक्तिलाई लेखेको यो पत्र। अनि गायस चाहिँ कस्तो खालको व्यक्ति भन्दाखेरि उनी प्रिय मित्र थिए, उनी प्रिय मित्र भनेर सम्बोधन गरिएको छ र उसको भलो चिताइराखेका छन् लेखकले, र उनको लागि प्रार्थना पनि गरेका छन् र उसको स्वास्थ्य पनि ठिक होस् भनेर यहाँ सम्बोधन गरिएको छ, र आत्मिकी जीवन पनि ठिक हुनुपर्छ भन्ने कुरा यहाँ स्पष्ट बताइएको छ। र अर्को कुरा गायसको बारेमा सुन्दाखेरि लेखक आफै एकदम आनन्दित भएको कुरा हामी यहाँ देख्न सक्छौ, र सत्यताको अनुसरण गर्ने व्यक्ति भनेर गायसलाई यसरी सम्बोधन गरिएको छ। र अर्को कुरा चापमा, मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ? र लेखकले आफ्नो मानिसहरू अथवा येशूलाई विश्वास गर्ने मानिसहरूले परमेश्वरको वचन अनुसार जिएका छन् भन्ने कुरा सुन्नु पाउँदा भित्रबाटै आनन्द आउँदछ। येशू ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले येशूको आज्ञा अनुसार, येशू ख्रीष्टको वचन अनुसार जी राखेका मानिसहरूलाई भेट्दाखेरि आनन्द आउनु स्वाभाविकै हो। लेखकले यो कुरा स्पष्ट पारेका छन्, आज चर्चका मानिसहरू, येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूले परमेश्वरको वचन अनुसार जिउन थाल्यो भने उनीहरूको जीवनबाट ठूलो आशीर्वाद आउँछ र उनीहरूलाई देखेर आनन्द पनि आउँछ। र यहाँ यो कुरा भन्दछ, प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ। जब तिमीले दाजुभाइको विशेष गरी परदेशीहरूको सेवा गर्दछौ, तिनीहरूले मण्डलीको सामान्य तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूको यात्रामा जाने प्रबन्ध मिलाइदियो भने तिमीले असल गर्दछौ। र एउटा बाहिरबाट कतै सेवा गर्नका लागि गइराखेको एउटा व्यक्तिलाई, मिशनरीलाई सहयोग गर्ने कुरा पनि यहाँ गरिएको छ। त्यसै गरिकन अविश्वासीहरूबाट केही नली तिनीहरू उहाँको नाउँको खातिर यात्रामा निस्किएका छन् भने यस्ता मानिसहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुरा पनि यहाँ लेखिएको छ। यसकारण यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नुपर्छ ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौ। सत्यतामा सहकर्मी बन्न सकौ। सहकर्मी एउटा व्यक्तिले कहीँ सेवा गर्न गइराखेको छ, येशू ख्रीष्टको बारेमा मानिसहरूलाई बताउन गइराखेको छ, र दुःख पाएका मानिसहरूलाई सेवा गर्नका लागि कोही व्यक्ति जान लागिरहेको छ भने त्यस्तो व्यक्तिको लागि सहयोगी हृदय र सहयोग गरिदिनका लागि पनि यहाँ आग्रह गरेको छ, र यसरी सत्यतामा सहकर्मी बनौ भनेर पनि लेखकले यहाँ गायसलाई भनिरहेको छ। र मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुने खोज्ने डिमेत्रियसले मेरो अधिकार स्वीकार गर्दैनन् भनेर यहाँ उल्लेख गरिएको छ। र युहन्नाले पत्र लेख्दाखेरि, मण्डलीलाई लेख्दाखेरि मण्डलीमा उहाँको शिक्षालाई, उहाँको भनाईलाई स्वीकार नगर्ने मानिस पनि यहाँ थिए, जुन कुरामा युहन्ना यसमा प्रश्न गरिरहेका छन् कि यो मान्छेले भनेको मान्दैन, यो मान्छेले यस्तो भनेछ, यसकारण जब म आउँछु त्यसले गरिरहेको कामहरूको कुरा उठाउनेछु, हाम्रो विरुद्धमा त्यसले खराब कुराहरू बगि हिँड्छ, त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई पनि स्वागत गर्न इन्कार गर्छ र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ र मण्डलीभित्र नै चर्चभित्र नै कति व्यक्तिहरू छन् जसले स्वागत गर्दैनन् जसले परमेश्वरको काम गर्ने मानिसहरूलाई सहयोग गर्दैनन् र त्यस्ता मानिसहरू पनि चर्चमा आउँदछन् र त्यस्ता मानिसहरूले चर्चलाई फाड्ने काम गर्दछ र चर्चभित्र आएका सदस्यहरूले यसरी भनौ सहकार्य नगरिदिँदा सहकर्मीको काम नगरिदिँदा सत्यतामा सहकर्मीको काम नगरिदिँदा यसले मण्डलीलाई चोट पुर्याउँछ मण्डलीमा खैला बैला ल्याउने काम गर्छ र यीशु ख्रिस्टको मण्डली जो दुलही हो ख्रिस्टको यसमा भनौ विभाजनहरू ल्याउन सक्छ त्यसकारण यहाँनिर शिक्षा चाहिँ के हो भने प्रिय हो खराबीको अनुसरण नगर चर्चको प्रत्येक व्यक्तिलाई यो पनि भनिएको छ खराबीको चाहिँ अनुसरण नगर खराबी हुन्छन् खराबीहरू आउँछन् खराब गर्नेहरू आउँछन् तर खराबीको अनुसरण नगर्नु भनेर यहाँ लेखेको छ तर भलाइको अनुसरण गर भलाइको अनुसरण गर सत्यतामा सहकर्मी बनेर भलाइको अनुसरण गर जसले भलो गर्दछ त्यो परमेश्वरको हो जसले खराब गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन आदरणीय श्रोता खराबीको अनुसरण गर्नु हुँदैन भन्ने कुरा यहाँ छ खराबी नै नभएको होइन खराबी हुन्छन् तर एउटा व्यक्तिले आफैले निर्णय गर्नुपर्ने कुरा छ खराबीको अनुसरण गर्ने हो कि नगर्ने यो कुरा स्पष्ट बरु के गर्नु त भन्दाखेरि भलाइको अनुसरण गर एउटा व्यक्तिले कि त भलाइको अनुसरण गर्छ कि त खराबीको अनुसरण गर्छ लेखकले चाहिँ खराबीको अनुसरण नगर तर भलाइको अनुसरण गर भनिएकोले यो छ जसले भलो गर्दछ त्यो परमेश्वरको हो भन्ने कुरा परमेश्वरको व्यक्तिले परमेश्वरलाई चिन्ने व्यक्तिले सत्यलाई चिन्ने व्यक्तिले खराबीको अनुसरण गर्दैन अरूको कुभलो चिताउँदैन अरूको भनौ कुभलो चाहँदैन नराम्रो उनीहरूको भलाइ चाहन्छ भलो चाहन्छ र परमेश्वरको मानिसले भलाइको अनुसरण गर्दछ भलाइको अनुसरण गर्दछ राजा यो खण्डलाई हामीले हेर्दाखेरि परमेश्वरका मानिसहरूले भलाइको अनुसरण गर्दछ परमेश्वरका मानिसले परमेश्वरलाई विश्वास गर्छु भन्ने मानिसले साँचो परमेश्वरलाई विश्वास गर्ने मानिसले भलाइको अनुसरण गर्दछ र यहाँ जुन व्यक्तिले खराबी गरिरहेको छ खराबीलाई पन्छाउनु पर्नेछ खराबीलाई खराबीको अनुसरण गर्नु हुँदैन भन्ने कुरा छ खराबी छन् वरिपरि खराब कुराहरू वरिपरि छन् यो संसारमा तर खराबको अनुसरण चाहिँ गर्नु हुँदैन भन्ने कुरा एउटा व्यक्तिको निर्णयमा भर पर्छ यदि परमेश्वरलाई उसले चिनेको छ सत्य परमेश्वरलाई उसले बुझेको छ र सत्य परमेश्वरलाई उसले विश्वास गरेको छ भने उसले खराबीको अनुसरण गर्दैन र उसले भलाइको अनुसरण गर्दछ त्यति मात्रै होइन उसले सत्यतामा सहकर्मीको काम पनि गर्दछ आदरणीय श्रोता यहाँहरूको बीचमा यो कुरा स्पष्ट भएको छ कि परमेश्वरका मानिसहरू जो परमेश्वरका हुनुहुन्छ अथवा परमेश्वरका छन् उनीहरूले भलाइको अनुसरण गर्दछ आदरणीय श्रोता आज यो प्रवचन सुन्दै गर्दा यहाँहरूको मनमा के हामीले भलाइका अनुसरण गरिरहेका छौं भलाइको अनुसरण गरिरहेका छौं कि खराबको अनुसरण गरिरहेका छौं यदि खराबको अनुसरण मात्रै भइरहेको छ भने हामी परमेश्वरका होइन हामीले सत्यलाई चिनेका छैनौं त्यो व्यक्तिले सत्यलाई चिनेको छैन खराबीको अनुसरण गर्दछन् भने ऊ परमेश्वरको तर्फबाट होइन भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ तर यदि कसैले परमेश्वरलाई मैले चिनेको छु परमेश्वरलाई मैले विश्वास गरेको छु र परमेश्वरको आज्ञा पालन गरेको छु भने उसले भलाइको अनुसरण गर्दछ हामी आफैले आफैलाई एकपल्ट चाहन्छौँ कि साँच्चै नै मैले खराबीको अनुसरण गरिरहेको छु कि भलाइको अनुसरण गरिरहेको छु म परमेश्वरको तर्फबाट छु कि खराबीको तर्फमा छु, म सत्यको तर्फमा छु कि असत्यको तर्फमा छु, अथवा सत्यपट्टि छु कि म असत्यपट्टि जिइरहेको छु। यहाँहरूले आफैले मूल्याङ्कन गर्न सक्नुहुन्छ। यदि खराबीको मात्रै अनुसरण भइरहेको छ भने परमेश्वरबाट म होइन, परमेश्वरमा म छुइन र परमेश्वरको म होइन रहेछु भन्ने कुरा बुझ्नुपर्छ। यदि भलाइको अनुसरण गर्न चाहनुहुन्छ भने परमेश्वरलाई अनुसरण गर्न अथवा परमेश्वरलाई विश्वास गर्नुपर्छ। परमेश्वरलाई विश्वास गर्ने व्यक्तिले येशूलाई विश्वास गर्नुपर्छ। येशूलाई विश्वास गर्नेले परमेश्वरलाई विश्वास गर्छ। युहन्नाको सुसमाचारमा लेखिएको छ, मलाई देख्नेले पितालाई देख्छ, अथवा येशूले भन्नुभयो, म नै सत्य हुँ, म नै जीवन हुँ, म नै बाटो हुँ भन्नुभएको छ। उहाँले म हुँ भनेर उहाँले आफूलाई दावी गर्नुभएको छ। उहाँ आफै परमेश्वर हुनुहुन्छ भनेर दावी गर्नुभएको छ। येशूलाई विश्वास गर्नेहरूले परमेश्वरलाई चिन्छ अथवा परमेश्वरलाई विश्वास गर्छ। परमेश्वरलाई विश्वास गर्नेहरूले भलाइ, ऊ परमेश्वरका हुन्छन् र परमेश्वरका मानिसले भलाइको अनुसरण गर्दछन्। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र परमेश्वरलाई अनि परमेश्वरको हुनुहोस् र भलाइको अनुसरण गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँहरूको बीचमा यहीँ राख्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेल समय यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो आनन्दला प्रलोभन रि थाता गई जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फे तथा नला विश्वासी चमक बसुगो अङ्क 42 रे रङ इद स्वागत मुला ना वियोग तामाङ तिनी ना बेनन्द दातेन सन्तुष्टि पिन्ब ताम गदेरा लिचा ग्लगपमा थप सतर्क छिवारी प्रोत्साहित लाबरी से मुला पनुश्वर ग्याम हावा ताम गदेसे ब्लुङ ग्याम योनन ताममुला थेन्दे सैतान्से याङ द प्रलोभन रि सोसिला ताम गदेसे क्षणिक आनन्द बावरी हमला दसै सैतान्से याङ द पिन्बा तामसे भविष्यरी परिणामका दे बाबाला उत्पत्ति तीन अध्यायला छ जब मिङ कोलासे थे दोङला फल चावरी ज्यावा देन च्याबरी रहर लाग्दो देन बुद्धि याङबरी थे दोङला चाह लादोसेला बिसी नाङजी तब थेसी थे दोङला फल थासी चाजी थेन्दे राङला खेप्पदा एन पिन्जी थेन्दे थे एन चाजी परमेश्वर जे हम्बदा चु फल चाबरे निषेध लसुबा मुबा यद्यपि हब्बसी फल चाबरे निर्णय लासी तिग्द विषम चु लानन जबा म्राङ मुबा थेन्दे थेसी चुदा थेरङबा सेला रूपी च्याजी जेसे थेदा आनन्द पिन्ला हाजीबाईसी जबा न्यानमुला थेन्दे जबा म्राङ मुला बिबरी थे जेबा मुबा बिबा आतामुला लुइरी लानन से गदे मुला जुन जबा म्राङमुला जब स्वाद पिन्बौला थेन्दे जबा महसुस लामुला देन कि रङला लाग्री जबा अरे उदाहरण लागिरी केक आइसक्रिम कुकिज देन ड्यु कोक बेननला स्वाद लानन जबा तामुला तसै थेनी गदेसे याङला शरीरदा याङला ज्यानदा जब स्वास्थ्य थानबरी थम्बा शोभा उचित पोषक तत्व गदे आपिन्ब मुला जब याङ थे स्वादिष्ट चबसे गदे लालन चमुला थेनी गदेसे याङदा जब महसुस लाबरी अहम लिच्छला रोग विकास तला अर्कोतर्फ ना हरेक छोरी नही चम्चा स्याउ साइडर भिगर तुङला चुला स्वाद आजबा तासै स्वास्थ्य लाभदायक तमुला हिब्रु 13:4 बिहाचा जम्मन मिला ओन्छारी जबा तदौला ओछि मृङ हेम्बो नुवाङरी खामै आजेब तबरी आता तिग्द विषम आजेब बानी बेहोर पोसी छन्दो गदेला मृङ हेम हेम रोन छम ब्रेन्जी रब गदेदा परमेश्वर जे सजाय पिन्ना अर्को मिदिन नुङबला जेसे दत्तिन आनन्द पिन्मुला तसै ब्या आरेब रेम्बो कोला गदेदेन मृङ कोला नुङ यौन सम्पर्क लामा चुला परिणाम लानन नुप्पा ताबरी हम्ला रेम्बो कोले देन मि कोला सँगै फ्लाकिर नुजी बिसम लेबा सम्भावना तामुला हेनी गदी देन तिजी मौसम गर्भधारण ताबरी हम्ला भावनात्मक क्षति तासिला निश्चित मुला मृङ कोलाला आत्मसम्मान माबरी हम्ला थेन्दे चु व्यवहारला लागिरी परमेश्वर प्रति जवाबदेही ताला थे बेनन कारण ब्या फिर्क्याब्ला रेम्बो कोले देन मृङ कोला क्षणिकला आनन्द याङला हेनी नुङसी बिसम तर लानन आजबा निना हिन्बा बिसी ओन्मुला 1 तिमोथी 6:9 तर फ्युको दोबरी माइबा मिगदेचा थेनी गदेला सेमरी खब आजेबा तामदेन नोङबा सेमसे लमा थेनी गदे फसब तला चु जम्मन म्राङबा ताम गदेसे थेनी गदेदा नरगरी दोना नला जब सैतान रि म्राङमुला कि रङ टाङ्गा याङबरी आकर्षित मुसुला थेसे रङ द थेरङब ग्लारी बोरबरी हामला जहाँ रङ लानन टाङ्गा याङबरी हमसुला देन चुसे रङ द रङसे सेम्बला आनन्द ग्लुबरी अनुमति पिन्ना यद्यपि चु ग्यामसे रङ द यीशु ख्रिस रङला विश्वास ग्याम थारेङ बोर्ला थे लुइरी धन सम्पत्ति ग्याम रङसी प्राप्त लभा आनन्दसे लिच रङ द विनाश देन लानन दुखा पिन्ना या कर्की बिबमुला यदि हाजिबै तम सत्य ताबरी लानन जब नुङमुला विषम थे सायद सत्य आइन्बा इन्टरनेट रि लानन मन्त्री परिषद गति मुला जा थेने गति से रंगदा तिगै पिनबा वचन लामुला खेलेछा तिरम अध्याय लबा मिसी रंगला टांगा याङमा लिछै रंगसी थेने गति ग्याम दोषी हाइमा सम्पर्क लाबरी अहम विकृत प्रेमी प्रेमिका वा रंगला जानकारी बिना रंगला बाचा लसेला जो हाइमा ग्याम सावधान थन्छुगो सत्य रंगबा रंगबा तम बिल्कुलन सत्य अता बरी हमला धन्यवाद रंगनी द परमेश्वर से लानन आशीष बिनगई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर ग्याम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रंगला केही प्रतिक्रिया मुसम 98685353349 हस् त त्यो समय रिङ बिदा ताजी रंगनी छङमदानु जय मसी नमस्कार।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: बुढा आज इन्टरभ्यु थियो के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
4: होइन के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
3: सम्पर्क मोबाइल 97140031429। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802। विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-0597-37 र 0105-090-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98440-057-437।
7: अफिसको डेकोरेसन त सबै सकियो।

0: अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778। लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिङ प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: ओ मेज्यो नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्दरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका थिए। मोटरसाइकल पार्किङको बारेमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। प्रहरीले महानगर प्रहरी मीना नगरकोटी मीना तामाङ र अर्का एकजना पुरूषलाई घटनाबारे सोधपूछ गरेको थियो। आत्मदाह अघि मीना नगरकोटीले मोटरसाइकलमा व्हील लक गरेर विवाद गरेको भेटिएको छ। घटना छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। गणेश मुगुको सोरु गाउँपालिका वडा नम्बर 6 का स्थानीय हुन्। बझाङको केदारसु गाउँपालिका 7 मा भएको बोलेरो चेप दुर्घटनामा गम्भीर घाइते भएका 6 जनालाई थप उपचारका लागि नेपालगंज लगिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिबार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई नेपालगंज पुर्याएको हो। हेलिकप्टरले 2-2 जनाका दरले पाले पालो घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ। नेपालगंज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका 6 का रामबहादुर महता, हर्का देवी महता, जयमती देवी महता, झल्का देवी महता, केदार सिउ गाउँपालिका 7 का देव बहादुर धामी रहेका छन्। दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिबार राति जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जारी गरेको SUP+01001-6-2664 नम्बरको बोलेरो जीप केदारसु गाउँपालिका 7 मा दुर्घटनामा परेको थियो। दुर्घटनामा 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 13 जना घाइते भएका थिए। घटनापछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको थिएन। त्यसपछि हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। राति ढिलो गरी घाइतेलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पुर्याइएपछि आइतबार गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टर मार्फत नेपालगंज पठाइएको हो। जीएनजी अभियन्ता माजिद अन्सारी पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धरना दिन पुगेका 26 जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति 9:30 बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धरना दिने क्रममा 26 जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू सबै जीएनजी समूहका अभियन्ताहरू रहेका छन्। काठमाडौँको कीर्तिपुर स्थित सुन्दरी घाट होल्डिङ सेन्टरमा बाढ़ी पछिपछि सुकुम्बासीको अवस्था बुझ्न गएका माजिद अन्सारी, सरिष्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरीको नियन्त्रणमै छन्। प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ। अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई बिना शर्त रिहा गर्न जीएनजी अभियन्ताहरूले माग गरिरहेका छन्।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भएपुग्छ World Cup to World Cup CGTV खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेकपाका नेता जगन्नाथ खतिवडाले वर्तमान सरकारको काम कार्यवाहीको वास्तविक मूल्याङ्कन गर्ने बेला अझै भइ नसकेको बताउनु भएको छ सरकार गठन भएको 3 महिना मात्रै भएकाले यति छोटो अवधिमा समग्र विषयको निष्कर्ष निकालेर सरकार राम्रो वा नराम्रो भन्न नसकिने उहाँको तर्क छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता खतिवडाले सरकारका केही कदम सकारात्मक भए पनि कार्यशैली पूर्ण रूपमा सन्तोषजनक नरहेको टिप्पणी गर्नुभयो सरकारले पुराना र ठूला भ्रष्टाचारका फाइलहरू खोल्नु र दोषीमाथि निर्मम भएर कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउनु प्रशंसनीय कार्य भएको उहाँको भनाई छ तर भ्रष्टाचार विरोधी अभियान चलिरहँदा सरकारले राजनीतिक आग्रहका पूर्वाग्रहका आधारमा आफ्ना मान्छेलाई बचाउन खोजेका संकेतहरू देखिएको भन्दै उहाँले गम्भीर आशंका समेत व्यक्त गर्नुभयो सुशासन कायम गर्न सरकारले कुनै पनि दबाव वा प्रभावमा नपरी निष्पक्ष छानबिन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो नेता खतिवडाले सरकारको सुशासनको नारा व्यवहारमा लागू हुन अझै बाँकी रहेको भन्दै गल्ती गर्ने जोसुकै भए पनि कानूनी दायरामा ल्याउनु पर्ने माग गर्नुभयो कैलालीमा मालभाग सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरूले क्षमताभन्दा बढ़ी सामान ल्याउन थालेपछि निगरानी बढ़ाइएको छ सेती महाकाली ट्रक व्यवसायी संघमा आबद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरूमाथि निगरानी बढ़ाउँदै कार्यवाहीको दायरामा ल्याउन थालेका छन् व्यवसायहरूका अनुसार विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेक जाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेक जाँचलाई हटाएको छ त्यसपछि ओभरलोड बोक्ने क्रम बढ़ेको व्यवसायीहरूको गुनासो केही दिन अघि भएर हवाबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढ़ीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएका थिए ओभरलोड बोकेर ल्याएका ती ट्रकलाई सेती महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीको सक्रियतामा कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिएको थियो राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढ़ी पहिरो तथा डुबानको जोखिमबाट बस्न उच्च सतर्कता अपनाउन आह्वान गरेको छ जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार 28 र 29 गते विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने देखिएकाले प्राधिकरणले यस्तो आग्रह गरेको हो मौसम विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ यसका साथै मध्य प्रदेश सहित तराईका क्षेत्रमा समेत एक दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्सले हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरे लगत्तै अमेरिकाले इरानमाथि फेरि अर्को चरणको हवाई तथा मिसाइल हमला शुरू गरेको छ साइप्रसको झण्डा फहराएको जीएफएस ग्यालेक्सी नामक व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकी सेन्ट्रल कमाण्डले इरान विरूद्ध यो साताकै तेस्रो चरणको सैन्य कार्यवाही चलाएको हो इरानी सरकारी संचार माध्यमका अनुसार जलमार्गको अनुमोदित रूट परिवर्तन गरी जहाजको ट्र्याकिङ सिस्टम बन्द गरेर हिँडेपछि इरानी फौजले एमबीजेएफएम ग्यालेक्सी जहाजमाथि क्रूज मिसाइल प्रहार गरेको थियो उक्त मिसाइल आक्रमणबाट जहाजको इन्जिन रूममा ठूलो क्षति पुगेपछि जहाज अगाडि बढ़ाउन नसक्ने अवस्थामा पुगेको सेन्टकमले जनाएको छ जहाजमा रहेका चालक दलका सदस्यहरू जीवन रक्षाका लागि लाइफ बोट मार्फत पानीमा हाम फाल्न बाध्य भएका थिए बेलायती म्यारिटाइम ट्रेड अपरेशनका अनुसार चालक दलका एक सदस्य अझै बेपत्ता छन् यसअघि ट्रम्पले इरानको आक्रमणपछि जुन सत्रमा भएको 60 दिने युद्ध विराम सम्झौता भंग भएको घोषणा गरिसकेका छन् यद्यपि मध्यस्थकर्ताहरू मार्फत भित्री रूपमा वार्ताका प्रयासहरू भने जारी रहेको बताइएको छ तर इरानले हर्मुज जलमार्ग बन्द गरिसके मध्य पूर्वको तनाव झनै उत्कर्षमा पुगेको छ नर्वे सँगको खेलमा पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ आज बिहान अमेरिकाको मियामी रंगशालामा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हराएको हो इंग्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङले गरेका छन् खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एन्ड्रियस इस्ले अप्रे गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुट बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो भने निर्धारित 90 मिनटमा कुनै टोली थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। सेमी फाइनलमा इंग्ल्याण्डले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड मध्ये एकसँग खेल्नेछ। सेमी फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विजरल्याण्ड बीच अहिले बिहान पाउने 7 बजेदेखिको प्रतिस्पर्धा जारी रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले यस सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। त्यस्ता धेरै माध्यमहरूबाट नेपाली बहसलाई यतिखेर बिहानी सबैमा तपाईँहरू सुन्दै हुनुहुन्छ। मन पराउने कार्यक्रम हो धेरै नेपालीहरूको र विशेष गरी हामी नेपाली बहसमा राजनीतिक आर्थिक सामाजिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता यतिखेर नेपाली बहसलाई हामी शुरूआत गर्न चाहन्छौ निकै ठूलो निराशाका बीचबाट। यतिखेर सुकुम्बासीहरू गुजिरहेका छन्। सुकुम्बासी समस्यालाई हल गर्न सरकारले अझै पनि सकिरहेको छैन। यो विशेष गरी सुकुम्बासी समस्याले गर्दाखेरि यतिखेर विभिन्न ठाउँमा होल्डिङ सेन्टरका सुकुम्बासीहरूको विचल्ली छ। पीड़ितहरूले तत्काल खाद्यान्न, कपड़ा र ओढ़ने ओछ्याउने सामग्री, सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। हिजो मात्र एउटा नाबालक तपाईँहरूले देखिसक्नु भएको छ, त्यो सामाजिक सञ्जालमा निकै व्यापक भएको एउटा भिडियो सामग्री यहाँहरूले कतिको हेर्नुभयो। उनले विचारा आफूलाई जाडो भइरहेको र आफूलाई सुरक्षित ठाउँमा लगिदिनका निम्ति आग्रह गर्दै थिए। पढ़ाई मा पनि समस्या भएको, स्कूल जान नपाएको एउटा बिलौना गर्दै थिए एउटा बालकले। यो सरकारले सुकुम्बासीका समस्यामाथि चाहिँ निकै ठूलो राजनीति गर्यो। सुकुम्बासीलाई बिल्लीबाट पार्यो, सुकुम्बासीलाई राम्रो होल्डिङ सेन्टर दिन सकेन, सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउने एक प्रपञ्च यतिखेर रचिरहेको छ भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यो विषयलाई उठाउन चाहन्छौ र यतिखेर हामीसँग जोडिनु भएको छ नेकपाका नेता जगन्नाथ खतिवडा। जगन्नाथजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: अब देशमा सरकार आज कुन अवस्थामा छ? मधुमास पूरा गर्यो सरकारले, सरकार सही बाटोमा अगाडि बढ़िरहेको छ तपाईँहरूको विश्लेषण अनुसार?
1: सरकारलाई अब 3 महिनाको समय एउटा संकेत मात्र हो। संकेत कस्तो छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल गर्न सकिन्छ। सरकारलाई वास्तविक रूपमा उसले बनाएको बजेट कसरी कार्यान्वयन गर्छ भन्ने दिशाबाट बढी मूल्याङ्कन गर्न राम्रो हुन्छ। अहिले भर्खरै बजेट बनाएको छ, केही प्रयासहरू गर्न सुरु गरेको छ, त्यसकारण सरकारको वास्तविक मूल्याङ्कन गर्ने बेला भइसकेको छैन।
0: तर जनताको पक्षमा, सुशासनको पक्षमा सरकारले गरेका कामहरूमा होइन, जस्तो अब सुकुम्बासी समस्याको विषय व्यापक रूपमा यतिखेर आइरहेको छ। होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धमाधम निकालिँदैछ, बिल्लीबाट पारिँदैछ भन्ने विषय आएको छ। उहाँहरूले दावी गरिरहनु भएको छ, होइन उहाँहरूलाई हामी सुरक्षित आवास दिँदैछौ, होइन विभिन्न क्षेत्रमा सीमाका विषयहरूमा चाहिँ अभिव्यक्तिहरूका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसै गरी सरकारका केही व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छन्, त्यसपछि क्लिनचिट पाएर फर्किएका विषयहरू पनि उठिरहेका छन्। तर कर्मचारी तन्त्र, ब्युरोक्रेट र यो देशका ट्रेड युनियनदेखि लिएर विभिन्न संगठनका नाममा हुने अराजकताहरूलाई चाहिँ हामी निमट्यान्न पार्छौ भन्छ सरकारले।
1: अब मैले अघि चर्चा गर्दै थिएँ, वास्तविक मूल्याङ्कन 3 महिनामा हुँदैन। 3 महिनाले संकेत गर्छ कसरी अगाडि बढ़न सक्छ, उसको ओरिएन्टेशन कतापट्टि गयो, उसले कस्तो एटिच्युड देखायो, बानी व्यवहार कस्तो देखायो र सुशासनमा उसले के गर्न कोसिस गरेका थियो र कहाँ पुग्यो भन्ने विषयको संकेत, 100 दिनको संकेत हामी त्यसमा मूल्याङ्कन गर्न सक्छौ। सरकारको राम्रा कुरालाई, पहल कदमीलाई यदि राम्रो सम्झने हो भने भ्रष्टाचारका विरूद्धमा उसले केही न केही पहल कदमी गरेको देखिन्छ। राम्रो कुरा चर्चा गर्दाखेरि इनिसिएसन ठिक छ, तर नराम्रो कुरा के देखिन्छ भने अरूलाई फसाउने र आफ्नालाई जोगाउने उसको प्रयास, विगतमा पनि सरकारहरूले यसै गरेका थिए र तिनीहरू बदनाम भएका थिए, यस्तै कारणले गर्दा, त्यही विभेद पक्षपातको कारणले गर्दा नै विगतका सरकारहरू कतिपय अवस्थामा ढल्न पुगे र यो पछिल्लो सरकार भदौसम्म भएको सरकार यस्तै भेदभाव र पक्षपातकै कारणले समाप्त हुन पुगेका थियो। यो सरकारको दिशा पनि त्यतैतिर देखिन्छ, आफूलाई सहयोग गर्नेहरूलाई चोखो ठान्ने र आफूलाई असहयोग गर्ने आफ्ना विरोधीहरूलाई समाप्त पार्ने उसको घोषित उद्देश्य नै देखिन्छ। दोस्रो कुरा, भ्रष्टाचार एउटा आम रोग हो, यो आम रोगमा कुनै नागरिक अछुतो नहुन सक्छ, किनकि उसले अवसर पाएसम्म उसका अवसरहरूलाई जाँच्नुपर्छ, कहाँ कहाँ भ्रष्टाचार गर्ने मौका प्राप्त थिएन भनेर यो आम विषय बनेको छ। तर सरकारको घोषित उद्देश्य चाहिँ के देखिन्छ भने, विगतमा सत्ता सरकार सञ्चालन गर्ने राजनीतिक दलहरूलाई समाप्त नपारिकन छोड्दिन भन्ने प्रधानमन्त्रीकै उद्घोष देखिन्छ। प्रधानमन्त्रीले लेखेका सामाजिक सञ्जालका स्ट्याटसहरू हेर्दा, उहाँले गरेका काम हेर्दा, उहाँका नेताहरू बोलेको हेर्दा, सांसदहरू बोलेको हेर्दा, विगतका अरू राजनीतिक दलहरूलाई समाप्त नगरिकन हुँदैन भन्ने उहाँहरूको बिल्कुल असहिष्णु र द्वेषी नीति, यो नीतिले चाहिँ उहाँहरूलाई एकदमै पछाडि धकेलिरहेको मैले देखेको छु। अर्कोतिर तपाईँले सुकुम्बासीको चर्चा गर्नुभयो, ट्रेड युनियनहरू विद्यार्थी संगठनहरू बन्द गर्ने कुरा गर्नुभयो, यो सबै कुराले सरकारलाई दिनदिनै एक्ल्याउँदै लगेको छ। तिनलाई व्यवस्थापन, लोकतन्त्रमा तिनलाई व्यवस्थापन गर्नुपर्छ, ठिक बाटो दिनुपर्छ, गाइडलाइन दिनुपर्छ, सबै संस्थाहरू चलन, संस्थाहरू भनेको सबै जनताको आवाजहरू हुन्, पेसाकर्मीहरूका आवाजहरू हुन्, उनीहरूको आवाजलाई दमन गर्न हुँदैन, आवाजलाई व्यवस्थित च्यानलाइज गरिदिनुपर्छ, तिनको आवाजलाई सुन्ने व्यवस्था गरिदिनुपर्छ, तर त्यसलाई प्रतिबन्ध लगाएर त्यहाँ केही विकृति भए, केही समस्या भए भन्ने कुरालाई न्यु बनाएर त्यसलाई प्रतिबन्ध लगाएर लोकतन्त्रको आवाजलाई थुन्ने जुन काम गरिरहेको छ, यो उसको आफूलाई सर्वसत्तावादी अथवा तानाशाहीकरण गर्ने दिशातिर हिँडेको अनुमान गर्न सकिन्छ।
0: अब जुन ढंगले होइन सरकारलाई चाहिँ राजनीतिक दलहरूले सपोर्ट गर्ने, सहयोग गर्ने, साथ दिने विपक्षी प्रतिपक्षीहरूले, किनभने अब सरकारको एउटा व्यक्ति फेल हुने कुरा, एउटा होइन सरकार एउटा दल फेल हुने कुरा भन्दा पनि स्टेटलाई चाहिँ अब चाहिँ समुन्नतिको दिशातर्फ एकपटक चाहिँ स्थिर सरकार, पाँच वर्षसम्मको म्यान्डेट लिएको सरकारलाई चाहिँ हरेक क्षेत्रबाट हुनुपर्ने साथ सहयोग पनि त त्यति राम्रो देखिया छैन नि त होइन।
1: तपाईँको विषयमा म यहाँ प्रवेश गर्दै, जस्तै सरकारको संविधान संशोधन, संविधान संशोधनको उसको आफ्नो कार्यदल बनायो, बहस छलफल कार्यक्रम बनाउँछु भन्यो, उसले मेहनत गर्यो, राजनीतिक दलहरूलाई ठिक ठाउँमा ठिक विश्वास दिलाउन सकेन र सबै राजनीतिक दलहरूले त्यो कुराबाट हात झिके। एक त त्यो जुन बनाइएको थियो त्यसैको त्यसले के काम गर्छ भन्ने कुरामा पहिले शंका हुँदा हुँदै अलिअलि साथ दिएका थिए, उसको नियतहरू जब प्रष्ट हुन थाल्यो, जब खास गरी भन्ने हो भने राष्ट्रपाको राष्ट्रिय महाधिवेशनमा भएका प्रस्ताव छलफल चर्चाले सम्पूर्ण राजनीतिक दलहरूलाई वास्तवमै झस्काइदियो र उनीहरू यो व्यवस्था, यो संविधान यी सबैलाई समाप्त पारेर नयाँ दिशामा हिँड्न खोज्दैछन् भन्ने कुरा जब देखा पर्न थाल्यो, त्यस पछाडि बिस्तारै सबै घटनाक्रमहरूले राजनीतिक दलहरूले संविधान संशोधनको यो प्रक्रियाबाट आफ्ना हात झिकेका छन् र उनीहरूलाई अविश्वास गरेका छन्। यसले के देखायो भने, अब नेपालमा रहेको राष्ट्रपाको एकल सरकार बिल्कुल आम राजनीतिक दलहरूसँगको सहभागितामा अगाडि हिँड्नलाई उसलाई समस्या छ, ऊ एक्लै पर्दैछ र ऊ एक्लो पर्दैछ र गल्तीहरू पनि गर्दैछ। जसरी व्यक्तिलाई बहादुर बनाएर व्यक्तिले सारा सम्पन्न गर्छ भन्ने ढंगले हिँडेर अगाडि बढ्ने खोज्नु उसको यो तानाशाहीकरण र सर्वसत्तावादको प्रक्रियातिरकै यात्रा हो। व्यक्तिले कहिले पनि कुनै इन्स्टिच्युटलाई राम्रो बनाउन सक्दैन, इन्स्टिच्युटलाई बलियो बनाउने हो भने सिस्टमलाई बलियो बनाउनुपर्छ, राजनीतिक सहभागितालाई बलियो बनाउनुपर्छ, विज्ञहरूको सहभागितालाई बलियो बनाउनुपर्छ। त्यसकारण व्यक्तिको चाहनाले लोकतन्त्र बलियो हुने कुरा होइन, व्यक्तिको चाहनाले लोकतन्त्रलाई झन् अर्को नयाँ दिशामा धकेलिदिन्छ, खराब दिशामा। त्यसैले म संविधान संशोधनमा सरकार फेल खायो, खाँदैछ र यो उसले बनाएको मूलभूत उद्देश्य हो, मूलभूत उद्देश्यबाटै उपचलित भयो। भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा दुई चारजना व्यक्तिहरूलाई कारवाही गर्नको निम्ति पहल कदमी गरेको देखिन्छ, तर त्यो नितान्त स्वार्थपरक देखिन्छ र बदलाको प्रतिशोधको भावनाले अगाडि बढेको देखिन्छ। राम्रा कोशिश गर्न खोजेको, लोकप्रियता प्राप्त गर्न खोजेको, तर लोकप्रियतावादकै नाममा हराएर संस्थागत रूपमा देशलाई समाप्त गर्न खोज्ने उसको जुन कोसिस देखिन्छ, संवैधानिक नियुक्तिहरू गर्दा, विश्वविद्यालयका विषयहरू नियुक्त गर्दा, उसले जस्ता विधिहरू अवलम्बन गरेको देखिन्छ, ठिक बाटोमा त हिँडिरहेको छैन। यसरी यसो भनेर सबै कुरा नराम्रो गरिरहेछ भन्नेतिर पनि जान हुँदैन, तर ओरिएन्टेसन ठिक छैन।
0: तर अब सरकारको 100 दिन र बजेटको विषयमा पनि हामी छलफल गर्ने हो भने बजेट चाहिँ जनमुखी आयो, बजेटको कार्यान्वयनको पाटोलाई चाहिँ कतिको सकसपूर्ण देख्नु भएको छ?
1: बजेट कार्यान्वयन सकसपूर्ण मात्रै होइन, सबै कुरा चर्चा गर्न छोटो समयमा सम्भव छैन, उनीहरू त्यो राजस्वको लक्ष्य पनि प्राप्त गर्न सक्दैनन् पहिलो कुरा। दोस्रो कुरो, अब कर्मचारी तन्त्रलाई चलाउनको निम्ति चाहिने आवश्यक बजेट पनि आज सरकारसँग छैन। उसले विदेशबाट ऋणहरू यति धेरै मागिरहेको छ कि त्यो ऋणको बोझले नै नेपाली जनताहरू थिचिएर निसासिएर बस्नुपर्ने अवस्था बनेको छ। अघिल्ला सरकारहरूले यही ऋण वैदेशिक ऋणहरू लिन खोज्दा असाध्यै ठूलो विरोध गर्नेहरू नै आज सबभन्दा बढी वैदेशिक ऋण लिनको निम्ति कम्मर कसेर लागेका छन्। त्यसकारण उनीहरूको यो दिशा पनि वैदेशिक ऋणको जालोमा नेपाललाई फसाएर आफ्नो तत्कालीन अवस्था त सरकार सञ्चालन गर्नका निम्ति आफ्नो तत्कालीन परिस्थितिलाई त सहयोगी बनाउन सक्लाम, तर दीर्घकालीन रूपमा देशलाई असाध्यै ठूलो खरबौं खरब ऋणको भार पोकाएर उनीहरू विदा हुनेछन्। त्यसकारण यो देशको दीर्घकालीन हितमा छैन भन्ने कुरा
0: होइन, विदा हुनेछ राष्ट्रिय स्वतन्त्र पार्टी सही बाटोमा चाहिँ जाँदाखेरि यसले चाहिँ लामो समय शासन गर्न सक्दैन यो मुलुकमा।
1: यो विदा हुनेछ मात्रै होइन कि बडो नराम्रो पूर्वक निरीयतापूर्वक विदा हुने सम्भावना छ।
0: कसरी, यसका कारण देखाउनुहोस् त एक दुईवटा।
1: यसका कारण आजको आजै तपाईँलाई सबै कुरा भन्न सकिँदैन। उसले जुन बाटो पक्रे सबभन्दा अलगाव, सबभन्दा राजनीतिक अलगाव, राष्ट्रिय स्वतन्त्र पार्टी अब अरू सम्पूर्ण राजनीतिक दलहरूलाई तिनलाई होचो देखाएर आफू अग्लो बन्ने कोसिसमा लागेको छ, त्यसलाई समाप्त पारेर म बलियो हुन्छु भन्ने कोसिसमा लागेको छ। लोकतान्त्रिक संस्था, विधि प्रणाली, संवैधानिकवादको विकास, यो कुरालाई कमजोर बनाएर म अगाडि बढ्छु भन्ने सोचमा ऊ हिँडेको देखिन्छ। एक्लै काहीँ पनि पुग्दैन राष्ट्रिय स्वतन्त्र पार्टी, संसदलाई माइनस गरेर संसदीय प्रणालीमा संसदलाई अवमूल्यन गरेर त्यसलाई अपमानित गरेर एक्लै काहीँ पनि पुग्न सक्दैन। अन्य राजनीतिक दलहरूसँग सहकार्य नगरिकन कुनै राजनीतिक दलले लोकतन्त्रको रक्षा गर्नै सक्दैन, लोकतन्त्रमा भयंकर विखरावहरू पैदा भइहाल्छन्। त्यसकारण यसको बाटो ठिक छैन।
0: अब यो देशमा सुशासन ल्याउँछु, भ्रष्टाचारको अन्त्य गर्छु र सकेसम्म चाहिँ ग्रे लिस्टबाट देशलाई उन्मुक्ति गराउँछु र कर्मचारी तन्त्रमादेखि लिएर हरेक ठाउँमा देखिएको घुसपैठलाई चाहिँ कम गर्छु भन्ने संकल्पसहित अगाडि बढेको पार्टीलाई र सरकारलाई जनताले त साथ दिइरहेको छ नि होइन?
1: जनताले एउटा तहसम्म साथ दिन्छन्, कसैले आफूले भोट हालेका छन् त्यसको लागि वेट एन्ड सी पर्खेर हेर्नका निम्ति साथ दिएका होलान्, कोही कार्यकर्ता भएर साथ दिएका होलान्, कोही विगतमा भएका अनेकौं कमी कमजोरीहरूले समस्याले आजित भएको हुनाले जसले भए पनि यस्तै हो यसले गरी खाओस् न त कस्तो हुँदो रहेछ भनेर साथ दिनेहरू पनि थुप्रै देखिन्छ। त्योभन्दा बढी जनताको साथ भन्दा पनि जनता त कहाँ छन् कहाँ छन्, उसले आफूले तयार गरेका केही अब मिडिया प्लेयरहरू, सोसियल मिडिया प्लेयरहरू उसले जुन तयार गरेका छ जसलाई विभिन्न ढंगले विगतमा नाम दिएको छ होइन, त्यो सोसियल मिडियाका स्याल हुइयाँ मचाउनेहरू छन् नि, ती स्याल हुइयाँ मचाएर बढी जनताले साथ दिएको जस्तो भ्रम पार्न, एल्गोरिदमलाई दुरूपयोग गर्न, खास गरी डिजिटल मिडियालाई आफ्नो नियन्त्रणमा राख्न सक्ने क्षमता उनीहरूले प्राप्त गरेकै हुन्, यसमा कुनै शंका छैन, तर त्यसले मात्र सम्पूर्ण कुराको निर्धारण गर्दैन। त्यो चाहिँ एउटा सानो पक्ष हो। विगतमा राजनीतिक दलहरूले गरेका कमजोरीले गर्दा एल्गोरिदम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिन गयो, यो कुरा सही नै हो, तर सधैँभरि त्यस्तो हुँदैन। अब
0: तर उसले पनि आफूलाई सुधार्दै लग्यो नि त अहिले त होइन, उसले चाहिँ आफ्ना प्रस्तावनाहरू ल्यायो, प्रस्तावहरू ल्याएर पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो, अब
1: महाधिवेशन सम्पन्न गर्यो तर महाधिवेशनकै कम्पनले के देखाइदियो भने राजनीतिक दलहरूसँग झन दूरी बढाइदियो। महाधिवेशनमा वक्ताहरूले बोलिसकेपछि उनीहरूलाई जसरी अपमानित गरियो, यसले अर्कोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा राजनीतिक दलहरू फेरि जान हुन्छ कि हुँदैन उसले बोलाउँदाखेरि भन्ने ठाउँमा पुर्याइदियो। अर्कोतिर त्यही उसले राखेका प्रस्ताव, संघीयतालाई कुन ढंगले परिचालन गर्ने, कसरी खारेज गर्ने, कार्यकारी राष्ट्रपतिमा जाने आदि जस्ता उसका प्रस्तावहरू जुन देखियो त्यो त्यो प्रस्तावले झन् अर्को बाटो लियो र राजनीतिक दलहरू अरू राजनीतिक दल एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर पनि स्थिति भयो. लोकतान्त्रिक संसदमा प्रधानमन्त्रीले गरेको व्यवहारले संसदलाई अवमूल्यन गरेर एक्लै अगाडि हिँड्ने संसदीय प्रणालीमा हिँड्ने यस्तो विरोधाभास प्याराडक्स हुन्छ नि. यो प्याराडक्स प्रधानमन्त्रीले देखाइरहेकै छन्. यसैले हेर्दाखेरि ऊ केही सुधार गरिरहेको छैन. ऊ झन् नेगेटिभ दिशामा झन् नकारात्मक दिशामा हिँडिरहेको छ. सामान्यतया शासन प्रणालीमा परेका समस्याहरूमा उसले केही न केही कोसिस गरेको जस्तो दैनिक शासन सञ्चालनमा केही न केही सुधार गर्न प्रयास गरेको जस्तो देखिन्छ. तर ऊ यो कुरालाई दैनिक प्रशासनमा सुधार गर्न उसले गरेको कोसिसलाई दुनियालाई देखाएर ऊ झन् भित्रभित्रै सर्वसत्तावादी बन्ने कोसिस गरिरहेछ.
0: अब जाँदा जाँदै तपाईँहरूको पनि एउटा नेपालमा एकपटक फेरि वामहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हुन त. अब यसका धेरै श्रृङ्खलाहरू छन्, यो टुट्दै फुट्दै होइन लडीबुडी गर्दै यहाँसम्म पुगेका इतिहासहरू पनि छन्. अब फेरि एक ठाउँमा उभिएर एमाले नेकपा लगायतका दलहरू चाहिँ यसले के निचोड दिन्छ, यसले के सन्देश दिन खोजिरहेछ, किन चाहिँ सहकार्य फेरि अब के का लागि सहकार्य?
1: होइन, सहकार्य त सधैँ जरुरी थियो, विगतमा एक भएको थियो, फुट्न हुँदैन थियो. आफ्ना स्वभाव कार्यशैली सोच्ने तरिका मिलेन, त्यो पार्टीहरू विभाजित भए. जति धेरै विभाजित भए उति धेरै शक्तिको क्षयीकरण हुँदै गयो, वाम जनमत निराशातिर धकेलिँदै गयो. त्यसकारण यो क्षयीकरणलाई रोक्नका निम्ति पनि एकता आवश्यक छ. एउटा कुरा रोकिने, कार्यकर्तालाई उत्साही बनाउने र नयाँ जनमत वृद्धि गर्ने, यो तीनटा विषयको लागि उसले आफ्ना नीति, आफ्ना कार्यनीतिहरू, कार्यशैलीहरू, आफ्ना विगतमा गरेका कमजोरीहरूलाई सच्याउँदै अगाडि हिँड्नुपर्ने यो संकल्प पनि सँगै जरुरी छ. तथापि एकता गर्ने प्रयास आज पनि भइरहेको छ. नेपाली कम्युनिस्ट पार्टी यो कुराको नेतृत्व गर्न चाहन्छ. उसले यो प्रस्ताव सबैका सामु राखिसकेको छ. सबै कम्युनिस्ट घटकहरूलाई, वामपन्थीहरूलाई, देशभक्तहरूलाई आउनुहोस्, नेपाली कम्युनिस्ट पार्टीलाई साथ दिनुहोस्, साथ लागेर हिँडौं भन्ने उसको प्रस्ताव पनि छ. त्यसकारण अब हामीले प्रस्ताव गर्यौं, नेकपा एमाले कसरी रेस्पोन्स गर्छ भन्ने बारेमा, नेकपा एमालेको आन्तरिक कस्तो नेतृत्व बन्छ, कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्छ. हामी छाती खुला गरेर उदार भएर एकताको हात बढाइरहेका छौं. तर नेकपा एमाले आज आन्तरिक द्वन्द्वमा छ, संघर्षमा छ. नेतृत्वलाई नयाँ ढंगले व्यवस्थापन गर्ने आन्तरिक तकरारभित्र ऊ गुज्रिरहेको छ. त्यसकारण एमालेको नेतृत्व स्थिर नभइकन हामीले भनेको कुरा पनि प्राप्त गरिहाल्न सकिँदैन होला. त्यस अनि उसले कस्तो नीति बनाउँछ, उसले पनि त नीति बनाउँछ, जुन नेतृत्व आए पनि उसको नीति हुनुपर्छ. हो, त्यो नीतिमा प्रभावित गर्ने गरी हामी वाम जनमतलाई अगाडि बढाउन चाहन्छौँ र जनमतलाई यतातिर आकर्षित गर्न चाहन्छौँ. यो हाम्रो प्रयास हो.
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. जगन्नाथ खतिवडाजी नमस्कार.
1: धन्यवाद.
0: उहाँ नेकपाका नेता जगन्नाथ खतिवडा, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्छ.

0: sama tu account open activate any karobar sachile sanga busy life easy banau dai harek din global smart plus life ko besma banking
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: कृषि विकास ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास ब्याङ्क लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर ब्याङ्किङ सम्पत्तिका रूपमा यस ब्याङ्कले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौं। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खातै खोल्दिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो
3: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ. खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: नमस्कार, गुड मर्निङ.
4: सरकारका 100 दिन पूरा भए, अब यो बीचमा यहाँले धेरै घटनाक्रमहरू नजिकबाट नियाली पनि रहनु भएको छ, हेर्नु भएको छ. मोर्निङ सो अफ द डे भन्छ, अब सरकारको रफ्तार, गति र जनताहरूको आकांक्षा, नेपाली जनताहरूको मूड चेन्ज हुन, नागरिकहरूको चाहिँ मन परिवर्तन हुन धेरै समय लाग्दैन, तर दुई तिहाइ नजिकको सरकारको डेलिभरी र यसले गरेको व्यवहारलाई चाहिँ आज कसरी विश्लेषण गर्न सकिन्छ?
5: वास्तवमा यो सरकारको चाहिँ भागदौड धेरै भयो, प्रोपोगान्डाहरू पनि धेरै भए, तर त्यो परिणाममुखी काम हो कि होइन भन्ने चाहिँ त्यतातिर चाहिँ गम्भीरतापूर्वक सरकार यो सरकार चाहिँ एक महिना दुई महिनाको लागि बनेको होइन र एक दुई महिनापछि, तीन महिनापछि, पाँच महिनापछि यो सरकारलाई चाहिँ प्रतिस्थापन गर्न पनि अर्को कुनै दलले सक्ने पनि देखिँदैन. त्यस कारणले यसले चाहिँ गर्ने कामहरू चाहिँ दिगो प्रतिफल दिने अथवा पाँच वर्ष दस वर्षको चाहिँ एउटा प्लानिङ गरेर गर्ने कामहरू चाहिँ गर्नु पर्थ्यो, तर यसले चाहिँ हतारमा आफ्नो आफूलाई चाहिँ त्यो प्रदर्शनका लागि उसले जुन खालका गतिविधिहरू गर्दैछ र हिजोको जुन परम्परावादी एउटा चाहिँ राजनीतिक सोचबाट जे कुराहरू भइरहेका थिए त्यसैमा यसले चाहिँ यसलाई फरवार्ड भनौँ न फास्ट फरवार्ड मात्रै गर्ने कोसिस गर्यो, जसले गर्दाखेरि ती कामहरू बद्दा देखिए अथवा चाहिँ आलोचनात्मक भए र हिजोका जुन संरचनाहरू छन् ती संरचनाहरूलाई चाहिँ कसरी चाहिँ राम्रो नतिजा ल्याउने भन्नेबाट र त्यो संरचनालाई बदल्नका लागि पनि उपयुक्त किसिमले चाहिँ जुन चाल चाल्नु पर्थ्यो उनीहरू एकदमै राम्रोसँग जुन जनमत पाएका छन् त्यो जनमतलाई चाहिँ एउटा विश्वासमा लिने तरिकाले. तर के भइदियो भने हामीहरूकोमा यो जुन आम अराजकता एक प्रकारको चाहिँ हाम्रो सामाजिक मनोविज्ञानमा चाहिँ देखा परेको छ. जेएनजी आन्दोलनको दौरानमा हिजो दलीय चाहिँ अराजकता थियो, त्यसपछि सामाजिक अराजकताको रूपमा त्यसले त्यो प्रतिस्थापन भएको छ र त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी अब फेरि उनीहरूले नै सरकार चलाउने भएपछि त त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी राजनीतिकरण गर्ने, कसरी त्यसलाई फेरि मुलुकको रूपान्तरणमा चाहिँ प्रयोग गर्ने, कसरी हाम्रो संरचनात्मक चाहिँ विकासमा त्यसलाई प्रयोग गर्ने भन्ने चाहिँ रचनात्मक कामको जरुरी थियो. तर त्यो आम अराजकतालाई उनीहरूले आफ्नो सबभन्दा ठूलो चाहिँ विजयको चाहिँ रूपमा चाहिँ उनीहरूले बुझे.
4: तपाईँहरू सरकारसँग डेस्टिनेसन छैन, त्यसो भए भद्रकोल तरिकाले चाहिँ अगाडि बढ्दैन
5: हो त्यो पक्कै पनि छैन. तर उनीहरूकै आफ्नै पार्टीभित्र पनि त्यो आलोचना सुरु भएको छ. त्यो आलोचना मात्रै छैन, त्यहाँ चाहिँ विभिन्न ढङ्गका गुटबन्दीहरू पनि छन्, त्यो त्यहाँ चाहिँ राजनीतिक महत्वाकांक्षाहरू पनि छन् र तर त्यो महत्वाकांक्षालाई चाहिँ महत्वाकांक्षा नराम्रो नै हुन्छ भन्ने होइन. कहिलेकाहीँ महत्वाकांक्षाले धेरै राम्रो परिणाम पनि दिन्छ, तर त्यो महत्वाकांक्षालाई सम्हाल्न सक्ने व्यवस्थापकीय कौशल चाहिँ त्यो पार्टीभित्र छैन. त्यस कारणले अहिले चाहिँ वास्तवमा उनीहरूले चाहिँ काम गर्ने जुन तौर तरिका हो त्यो चाहिँ उनीहरूलाई आफैलाई पनि सन्तोष नलाग्ने खालको चाहिँ त्यो भागदौड मैले त भागदौड मचेको देख्छु त्यो पार्टीभित्र, त्यो दलभित्र, उनीहरूको चाहिँ संसदीय चाहिँ दलमा एक प्रकारको चाहिँ भागदौड छ. त्यो डेस्टिनेसन कतै पनि छैन, गन्तव्य बिनाको चाहिँ भागदौड त के हुन्छ भन्दाखेरि अराजकतामा अभिव्यक्त हुन्छ. त्यसमाले त्यो गन्तव्य विहीन त्यो भागदौड जुन छ त्यसलाई उनीहरूले काम भनिरहेछन् के, तर पछि थाक्छन्. हेर्नुहोस्, भागदौड मचिएपछि त के हुन्छ, मान्छे थाक्छ, अनि त्यो थाकिसकेपछि अरू राजनीतिक दलहरूको आलोचना तीव्र रूपमा त्यो बेला हुने हो. त्यस कारणले मलाई चाहिँ यो भागदौड मचाउन भन्दा पनि परिणाम निकाल्नमा उनीहरूको ध्यान जान्छ होला भन्ने मलाई लागेको थियो, तर उनीहरूले त्यो टिमै बनाउन सकेन. त्यो सल्लाहकारको त्यो एउटा लामो चाहिँ एउटा विश्वसनीयता आर्जन गरेको समूहसँग त्यसले काम गर्नै सकेन.
4: जस्तो मुरारम खनालजी तपाईँले भन्न खोज्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एकले अर्काको विश्वास मानिरहेको छैन, होइन, एकले अर्काको विश्वास पनि गरि नरहेको एउटा परिस्थिति छ. जस्तो अहिले राष्ट्रिय महाधिवेशनले एउटा विधान पारित गरेको छ, प्रधानमन्त्रीमाथि नत्थी लगाइएको छ, अब संसद दलको नेतालाई सभापतिले फिर्ता बोलाउन सक्नेछ चाह्यो भने भन्दाखेरि यसमा पनि एक किसिमको कन्ट्राडिक्सन शुरू भएको भन्ने कुरा आएको छ भन्दा पार्टीभित्र पनि एकले अर्काको विश्वास छैन त्यसो भए
5: त्यो त छँदै छैन नि. पार्टीभित्र हिजो पनि के हो भने नेपालमा संसदीय दल र प्रधानमन्त्रीको संसदीय दलको नेता र प्रधानमन्त्रीको बीचमा चाहिँ समन्वय नभएका कारणले गर्दाखेरि राजनीतिक दलहरूभित्र धेरै प्रकारको चाहिँ झगडा, धेरै प्रकारको चाहिँ मनमुटाव र धेरै प्रकारका कचिङ्गलहरू हुन्थे र पार्टी विभाजनसम्म पुग्थे. र अहिले पनि सरकारले चाहिँ पार्टी नियन्त्रण गर्ने, पार्टीले सरकार नियन्त्रण गर्ने टाइपको जुन चाहिँ एउटा अघोषित एउटा खालको चाहिँ युद्ध द्वन्द देखिन्छ, त्यहाँ युद्ध त नभनौ द्वन्द देखिन्छ. त्यो द्वन्दले के गर्छ भन्दाखेरि संसदीय यो त भद्दा प्रकारको जुन चाहिँ सभापतिले चाह्यो भने प्रधानमन्त्रीलाई चाहिँ फर्काउने भन्ने होइन, वास्तवमा संसदीय दल त्यसला पनि प्रधानमन्त्रीलाई चाहिँ फिर्ता बोलाउन सक्ने अधिकार चाहिँ संसदीय दलभित्र हुन्छ, त्यो सभापतिमा हुने होइन. र त्यस्तो बनाउनु पनि हुँदैन, त्यो त धेरै नै निरङ्कुशता भयो. तर
4: त्यो बनाइयो नि त,
5: परोक्ष रूपमा त्यही नै थियो यसभन्दा अगाडि पनि अरू दलहरूको पनि परोक्ष रूपमा के हो भने पार्टी अध्यक्षले चाह्यो भने प्रधानमन्त्री अर्कोलाई हुन दिँदैन थियो. त्यो उसले चाहिँ कहिले पनि त्यो दुईटा अभ्यास हुँदाखेरि चाहिँ पार्टी विभाजन भएको छ.
4: यसको मतलब रवि लामिछानेजीले चाहिँ किन महसुस गर्नुभयो होला, हिजो चाहिँ यो अवस्था थिएन होइन, उहाँको यो अहिले चाहिँ यो विधानमा ल्याइयो भन्दा यो किन महसुस भयो होला?
5: अनि त्योलाई चाहिँ फिर्ता बोलाउन सक्ने अधिकार चाहिँ संसदीय दलभित्र हुन्छ, त्यो सभापतिमा हुने होइन. र त्यस्तो बनाउनु पनि हुँदैन, त्यो त धेरै नै निरङ्कुशता भयो. तर
4: त्यो बनाइयो नि त,
5: परोक्ष रूपमा त्यही नै थियो.

0: र आफ्नो क्षमतालाई आफैले नै व्यवस्थापन गरिसकेका हुन्छ र ऊ भित्रैदेखि जो जहाँ हुँदैन त्यो त्यो भएन भने उसले चाहिँ संसदीय दलमा दावी पेश गर्छ र नेपालका वामपन्थी दलहरूमा त्यो एक एक दलीय चाहिँ तानाशाही जुन चाहिँ सोच हो त्यो सोचले गर्दाखेरि त्यहाँ अरूले चाहिँ कुराहरू उठाउन विरोध गर्न त्यो कठिन छ तैपनि त्यहाँभित्र कठिन भए पनि त्यो विरोधको स्वरहरू थिए र त्यो स्वर विरोधको स्वर अलिकति ठूलो हुनासाथ त्यहाँ चाहिँ पार्टी विभाजनमा जान्छ तर नेपाली कंग्रेसभित्र त थुप्रै नेताहरूले संसदीय दलको नेतामा आफ्नो दावीहरू प्रस्तुत गर्ने निर्वाचन गर्ने त्यो छँदैछ तर अब राष्ट्रपा जस्तो भर्खरै आएको पार्टीमा त्यहाँ निर्वाचन गरेर कुनै परिणाम चाहिँ सुखद आउनुभन्दा पनि त्यो पार्टीभित्र कचिङ्गल मात्रै हुने सम्भावना छ अहिले तपाईँ उनीहरूको महाधिवेशनमै देख्नुभयो त्यो महाधिवेशनमा चाहिँ त्यो त्यो कुनै पनि मान्छेलाई उत्साह नै प्रदान गरेन किनकि उनीहरूले त्यसलाई चाहिँ निर्वाध रूपमा त्यो एउटा कि त चाहिँ उनीहरू पूरै चाहिँ लोकतान्त्रिक तरिकाले त्यो महाधिवेशन सम्पन्न गर्नु पर्थ्यो या त सबै पदहरूमा उनीहरूले चाहिँ एक प्रकारको त्यो तानाशाही नै भए पनि उनीहरूले चाहिँ एकमत भएर जानु पर्थ्यो त्यो हुन सकेको भए चाहिँ त्यसले चाहिँ एउटा खालको चाहिँ केही मान्छेलाई चाहिँ एकमत हुँदाखेरिको उत्साह हुन्थ्यो र केही मान्छेहरू चाहिँ धेरैलाई के हुन्थ्यो भने निर्वाध रूपमा निर्वाचनमा चाहिँ भाग लिएर आफूले चाहिँ निर्वाचनमा हारेको अथवा जितेको त्यो सन्देश लिएर उनीहरू फर्किन पाएको भए त्यसले उत्साह दिने हो तर त्यहाँ त कस्तो भइदियो भने पुरै चाहिँ त्यो सभापतिले चाहिँ पार्टी सम्पूर्ण रूपमा कब्जा गर्ने सरकार चाहिँ बालेन्द्रले पूर्ण रूपमा कब्जा गर्ने र त्यो दुईटाले दुईटा चिजहरू कब्जा गर्दा त भोलि संसदीय दलभित्र त्यसका चाहिँ जुन बाछिटाहरू हुन् त्यो द्वन्द्वका बाछिटाहरू संसदीय दलमा प्रवेश गरे भने मलाई लाग्छ उनीहरूको चाहिँ व्यवस्थापकीय कौशल हामीले देखिसक्यौँ त्यसमाले उनीहरूको व्यवस्थापनबाट बाहिर जान्छ त्यो कुरा त्यो देखिरहेछ
1: तर अहिले चाहिँ जस्तो कामहरू भइरहेको छ नि खनालजी अब यहाँले चाहिँ नजिकबाट विश्लेषण पनि गर्नु भएको छ यहाँ त जस्तो गृहमन्त्री माथि कैयन प्रश्नहरू उठे सुदन गुरुङमाथि उनीमाथि छानबिन समिति बन्यो फेरि उनीलाई नै फर्काउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति आयो किनभने 283-82 जना सांसदहरू थिए राष्ट्रिय स्वतन्त्र पार्टीमा अर्को काबिल भेटिएन त्यसपछि उनले राजदरबार हत्याकाण्डको फाइल खोल्छु भने निर्मला पन्तका फाइलहरू खोल्छु भने त्यसपछि विभिन्न काण्डका फाइलहरू खोल्छु भने तर ती फाइलहरू त खै अहिले कता छन् तर उनको चाहिँ जुन किसिमको हिजो संसदमा बोलेको अभिव्यक्ति व्यक्तिहरू थियो हामीले गर्ने यही त हो नि हामीलाई देशप्रतिको माया छ हामीलाई चाहिँ त्यो अस्ति गणेश नेपालीले आत्मदाह गर्नुपर्ने स्थितिका बारेमा चाहिँ उहाँले रातभरि हामीले त्यहाँ गएर चाहिँ सरसह गरेका छौँदेखि लिएर अन्य कुराहरू भनौँ न यो चिप कुराहरूमा चाहिँ उहाँ जुन तरिकाले प्रस्तुत भइरहनु भएको छ यसले कहाँ पुर्याउँदैछ राष्ट्रलाई मुलुकलाई प्रशासनलाई गृहलाई विशेष गरी सरकारलाई
0: मैले चाहिँ पटक पटक त्यही कुरा अब म दोहोऱ्याउन पनि चाहन्न तर चाहिँ भएको के छ भन्नुहुन्छ भने अहिले यो सरकारको आलोचना र यो सरकारको काम गर्ने तरिकामा चाहिँ 50% चाहिँ आलोचनाहरू चाहिँ गृहमन्त्रीबाट नै सिर्जित छन् र सवाल चाहिँ मुलुकको चाहिँ गृहमन्त्री कस्तो हुन्छ भन्ने कुरा त मैले धेरै पहिलेदेखि नै 75 वर्ष अगाडि जति बेला चाहिँ बीपी कोइराला यो देशको पहिलो गृहमन्त्री भए एउटा चाहिँ प्रजातन्त्र आइसकेपछि तत्कालीन अवस्थामा त्यसपछि 75 वर्षमा त हाम्रो राजनीति बीपीको जस्तो चिन्तन बीपीको जस्तो सोच बीपीको जस्तो चाहिँ साहित्यको अनुरागी त्यस्तो मान्छे गृहमन्त्री भएको देशमा आज 75 वर्षपछि हुनुपर्ने त बीपी भन्दा उन्नत मान्छे थियो तर भयो चाहिँ सुदन गुरुङ होइन त्यसमाले सुदन गुरुङ तपाईँ चाहिँ सुदन गुरुङ गृहमन्त्री भइसकेपछि अब नेपालको कुनै पनि मान्छे अलिकति चाहिँ पढे लेखेको अलिकति पनि चाहिँ राजनीतिलाई नजिकबाट बुझ्ने र राजनीतिलाई इज्जत पनि गर्ने मान्छे अब कोही पनि गृहमन्त्री हुन रुचि राख्दैन होला भन्ने मलाई लाग्छ मन्त्री हुन पनि रुचि राख्दैन अब नेपालको मन्त्रीहरूको जुन चाहिँ तपाईँ आजको जुन सेट तपाईँ देख्नुहुन्छ त्यसले चाहिँ धेरैलाई अब नेपाली राजनीतिप्रति एउटा खालको विरक्ति भनौँ न एउटा खालको चाहिँ त्यो आउला भन्ने मलाई लाग्छ किनकि
1: राजनीति
0: होइन नभएको होइन मतलब हाम्रो राजनीति त्यस्तै गर्न लायक छ भनेर यो चाहिँ प्रमाणित गरेको हो कि योभन्दा उन्नत राजनीति नेपाललाई चाहिँदैन भने हो यो किनकि हाम्रो जुन सामाजिक उन्माद मैले चाहिँ भन्छु जति बेला नेपालका चाहिँ खास गरेर वामपन्थी र लोकतान्त्रिक शक्ति यी दुईटा शक्तिले समाजलाई भत्काएर जसरी चाहिँ राजनीति गर्ने एउटा खालको चाहिँ अभियान चलाएर त्यो समाज भत्किएको कुरा अलिअलि चाहिँ अहिले यिनै दलहरूले थामेका थिए भनौँ न एक प्रकारको हामीलाई भ्रम थियो कि एउटा विभ्रम उत्पन्न भएको थियो कि हाम्रो समाज इन्ट्याक्ट नै छ किनकि हाम्रा दलहरूले त्यसलाई चाहिँ त्यो भत्किएको आफैले भत्काएका हुन् त्यो भत्किएको समाजलाई थोरै मात्रामा पनि थोरै मात्रामा

0: यसलाई चाहिँ भर्ती गर्ने चाहिँ उनीहरूको सांगठनिक ढाँचा, उनीहरूले चाहिँ समाजसँग चाहिँ गरेको अन्तर्क्रिया र उनीहरूले समाजमा चुनावकै बेलामा मात्रै भए पनि समाजसँगको त्यो सामिप्यताले गर्दाखेरि हामीलाई के भ्रम पैदा भइरहेको थियो भने दलहरूले समाज भत्काएका होइनन्, तर त्यो समाज भत्काउन थालेको उनीहरूले 46 साल यता नै हो। 46 सालभन्दा अगाडि उनीहरूले चाहिँ खास गरेर लोकतन्त्रको लागि भनेर समाजमा गएर दिगो राजनीति गर्छौं भने त्यो कुरा नेपाली जनताले पत्याए पनि र उनीहरूलाई चाहिँ त्यो खालको सुविधा पनि दिए, बेनिफिट पनि दिए, बेनिफिट लिए पनि उनीहरू, तर त्यो समाज भत्किएर दलको जुन टेको लगाएर हामीले अडाइराखेका थियौं त्यो चाहिँ जेएनजी आन्दोलनले भत्कायो। त्यसपछि समाज पागल भयो। अहिले त नेपाली समाज पागलहरूको समाज हो र पागल समाज भएको हुनाले यो पागलपनलाई अब कसरी हामीले अडाउने त, न राजनीतिक दल छन् न समाज छ। त्यस कारणले यो जुन पागल बनाएर छोडिदिएको छ जेएनजी आन्दोलन पछि र त्यो त्यसको चाहिँ नेतृत्व गरेको जुन पंक्ति छ अहिले, यसले चाहिँ नेपाली समाजको पागलपनलाई व्यवस्थापन गर्न सक्दैन, किनभने त्यो यो चाहिँ आएको चाहिँ त्यही सामाजिक अराजकता र सामाजिक पागलपनबाट यो आएको छ। त्यस कारणले गर्दाखेरि यसले गर्ने त यस्तै नै हो होइन, यहाँभन्दा बढी चाहिँ गर्छ भनेर तपाईँले त्यो थान्दा पनि नथान्नुहोस्, सोच्दा पनि नसोच्नुहोस्, किनकि यसको प्रकृति त्यसै हुनाले यसको अध्ययन हुन्छ अलिकति सूक्ष्म रूपमा नेपालको चाहिँ सामाजिक आर्थिक राजनीतिक ढंगले चाहिँ लागेका अनुसन्धानकर्ताहरूले पनि गर्लान्, तर अर्को गहिरो गरेर नेपाली मनोविज्ञान चाहिँ 24-25 गतेको आन्दोलनले कस्तो बनायो र नेपाली राजनीतिलाई कहाँ लग्यो भन्ने विषयमा चाहिँ राजनीतिक शास्त्रीहरूले गर्लान् त्यो कुरा। तर अहिले चाहिँ जुन तपाईँले भन्नुभयो यो चाहिँ हाम्रो चाहिँ सामाजिक उन्मादबाट जे कुरा आएको छ अब त्यसले त्यसले गर्ने त्यही नै हो, त्यसको चरित्र पनि त्यही हो, त्यसबाट धेरै अपेक्षा पनि गर्ने होइन। मात्रै के हो भने यसले जति गहिरो गरेर भत्काउँदै जान्छ होइन, त्यसलाई चाहिँ थाम्ने भनेको अब चाहिँ समाजका कसले हो त्यो गर्नुपर्ने के हो भन्दाखेरि यसभन्दा बढी धेरै भत्काउन चाहिँ नदिने हो खास होइन। अब जति भत्कियो अब त्यो भत्किएकोमा राष्ट्रपाको अलिकति सिरियस तबका भनौँ न जसले अलिकति गम्भीरतापूर्वक राजनीति नै गर्न आएको थियो त्यो धेरै चिन्तित होला भन्ने मैले ठान्छु, किनकि उसले यस्तो होला भन्ने चाहिँ उसले पनि कल्पना गरेका थिएन, किनकि राष्ट्रपा पनि हिजोको चाहिँ जेएनजी आन्दोलन भन्दा अघिको राष्ट्रपा र पछिको राष्ट्रपामा आकाश जमिनको फरक छ, किनकि हिजो राष्ट्रपाले राजनीति गर्दा जे सोच्थ्यो त्यो अहिले त्यो सोचबाट त्यो मुक्त छ अथवा त्यो सोच्ने उसको चाहिँ धरातल अर्कै भयो। तर त्यो धरातलमा चाहिँ जुन खालका मान्छेहरू अहिले यसको चाहिँ सतहमा देखिन्छन् होइन, त्यो सतहमा देखिने मान्छेहरूको जुन चाहिँ तरिका छ तौर तरिका छ त्यो तरिका त के हो भने त्यसलाई चाहिँ राजनीतिक पार्टीको रूपमा चाहिँ व्यवस्थापन गर्न नसकेका कारणले भएको हो। त्यस कारणले राष्ट्रपाको जुन पुरानो चरित्र छ होइन, त्यो पुरानो चरित्र भनेको त्यो ग्यालेक्सी टेलिभिजन हो। अब त्यो ग्यालेक्सी टेलिभिजनको वरिपरिको जुन शक्ति हो त्यसले चाहिँ जसरी चाहिँ त्यसले ग्याल्बनाइज गरेका छ पार्टीलाई, अब त्यो शक्ति यति सानो शक्ति हो, त्यो सानो शक्तिले विशाल पार्टीलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने भयो। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने यो परिस्थितिलाई बुझ्न र यसलाई चाहिँ तदनुकूल लिएर जानको लागि राष्ट्रपाभित्रको आन्तरिक चालक शक्ति जुन हो त्यो आन्तरिक चालक शक्ति यति कमजोर छ कि उसले चाहिँ एउटा कुनै न कुनै प्रकारको अप्रियता त्यो सरकारको माध्यमबाट होला पार्टीको माध्यमबाट होला र भोलि चाहिँ जस्तै महानगरकै घटना तपाईँले जुन उजागर गर्नुभयो यस्तो खालको चाहिँ प्रिन्सिपल सेट गर्ने हिजो महानगर नै हो र बालनकै नेतृत्व हो, किनकि जसरी चाहिँ नगर प्रहरी यति अराजक भएको थियो होइन, जता पनि फालेको छ भाग त्यसले काम गर्ने तरिका तपाईँले हेर्नुभयो भने र त्यो तरिकाले चाहिँ जुन खालको चाहिँ एउटा अराजकता छ मान नगर प्रहरीको उसले चाहिँ यही कुरालाई पनि उसले धेरै ढङ्गले चाहिँ चार छ महिनाभित्र व्यवस्थित गर्न नसकिने होइन। तपाईँ थाइल्यान्डमा पनि स्ट्रिट चाहिँ मार्केटहरू छन्, राति चाहिँ मार्केट हुन्छ, बिहान उठ्दाखेरि पुरै सडक चाहिँ चलिरहेको हुन्छ र मेन चाहिँ हाम्रो दरबार मार्ग जस्तोमा पनि उनीहरूले बनाएका छन् र नगरले मजासँग पैसा उठाएको छ। तपाईँले स्क्वायर फिट तोकिदिनुहोस्, समय तोकिदिनुहोस्, त्यसपछि चाहिँ पुरै तपाईँ 9 बजेपछि चाहिँ पुरै चाहिँ दरबार मार्गमा पुतली सडकमा तपाईँले सडकमै चाहिँ पसल थाप्ने चाहिँ बनाइदिनुहोस्, कहिले काहीँ छुट्टीको दिन चाहिँ एउटा क्षेत्रलाई चाहिँ तोकिदिनुहोस्, त्यसमा
1: चाहिँ
0: तर यसले नगर प्रहरीले के जानेको छ, पिट्न जानेको छ, लुट्न जानेको छ, असुली गर्न जानेको छ होइन, त्यो चाहिँ मैले आजदेखि भने होइन तरिकै त्यही
1: होइन। गणेश नेपालले आत्मदाह गर्नु परेको छ, अब ट्राफिकको शुल्कको विषयमा तपाईँहरूको भन्नु के छ, जस्तो चाहिँ 5,000 देखि 50,000 1,00,000 चाहिँ ट्राफिक शुल्कको होइन जरिमाना
0: तपाईँ
1: बजाइरहेको छ मैले नागरिकहरू होइन, तपाईँले देख्नु भएको छ नि त होइन।
0: यहाँ 10,000 महिनाको 10,000 चाहिँ काम गर्ने मान्छे छ अनि त्यसलाई नियम लगाउँछु भनेर त्यसलाई हो यही हो उनीहरूले नजानेको भनेको के हो भने त्यही भएर विज्ञहरू राख्नुहोस् त विज्ञहरू पनि नेपाल बुझेको विज्ञ कुनै चाहिँ विदेश बुझेको विज्ञ र विदेशी चाहिँ विभिन्न नियोगहरूमा चाहिँ त्यो अरूले बनाएको प्लानलाई चाहिँ इम्प्लिमेन्ट गर्ने कारिन्दा अथवा चाहिँ त्यसलाई एउटा टेक्नोक्राट भन्छ होइन त्यो टेक्नोक्राटहरूलाई यहाँ विद्वान मान्ने चाहिँ हाम्रो मूर्खता किनभने हाम्रो शिक्षाकै स्तर नै त्यस्तै छ त्यसमाले त्यो टेक्नोक्राटहरूलाई चाहिँ विद्वान मान्दा टेक्नोक्राटहरूलाई चाहिँ एकाडेमिसियन मान्दा हामीले चाहिँ धेरै दुःख पाइसकेका छौँ त्यसमाले नेपालले बुझेको एउटा नीति तपाईँले बनाउनुहुन्छ भने त्यो नीतिसँग जोडिएका धेरै पाटा पक्षहरू हुन्छन् तपाईँ बाटोको अवस्था हाम्रो ट्राफिक पुलिस हाम्रो चाहिँ वर्क परमिट हाम्रा गाडीहरूको चाहिँ अवस्था तपाईँ चाहिँ पुराना 30 वर्ष पुराना गाडीहरूलाई नबनाइकन नक्कली लाइसेन्स लिएको चाहिँ 18 वर्षको ड्राइभरले भर्खरै ट्र्याक खोलेको ठाउँमा चाहिँ हो तपाईँले चाहिँ रोड पर्मिट दिनुभएको छ अनि त्यहाँ एक्सिडेन्ट नभएर के हुन्छ यो त राज्यले मारेको हो राज्यले यस्तो तरिकाले नागरिक मारिरहेछ हिजो पनि जीप दुर्घटना भयो अस्ति दुर्घटना भयो दुर्घटना भएका भएछन् त्यो त्यसको कारणहरू चाहिँ तपाईँले चाहिँ केही पनि गर्नुहुन्न अनि नियम लगाएर मात्रै हुन्छ एउटा नियम बनाउनका लागि चाहिँ कतिवटा चाहिँ परामर्शहरू चाहिन्छ कसरी चाहिँ ती नियमले काम
1: गर्छ
0: लामो र दिगो हो यही हो भागदौड भनेको मैले यही हो
1: अब सरकार अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसके पछाडि चाहिँ रवि लामिछाने चाहिँ हरेक ढंगले चाहिँ अलिकति पावर सेन्टर वा पावर केन्द्रित भएर आएको हो उहाँको चाहिँ चारवटा ठाउँको चाहिँ मुद्दा अर्थात अभियोग चाहिँ फिर्ता भएको विषय छ होइन अब महाधिवेशनबाट उहाँले चाहिँ एउटा शक्तिशाली पात्रका रूपमा अगाडि उभिएको छ भावी वेटिङ प्राइम मिनिस्टरका रूपमा चाहिँ रवि लामिछाने कता कता त्यो सक्रिय भएको हो त्यसो भए
0: होइन त्यो स्वाभाविक हो हामीले अघि पनि छलफल गऱ्यौँ नेपालमा चाहिँ पार्टी सभापति त्यो पनि बहुमतको चाहिँ झण्डै दुई तिहाई बहुमतको चाहिँ सभापति पावरफुल नै हुन्छ त्यो पावरफुल हुनु त्यो महाधिवेशन गरे पनि नगरे पनि नगर्दा अझ बढी पावरफुल हुन्छ किन भन्नुहुन्छ नि एकपटक पनि महाधिवेशन नगरेको पार्टी करिब त्यसको केन्द्रीयता चाहिँ धेरै बलियो हुन्छ बरु तपाईँले महाधिवेशन गरिसकेपछि त्यसका जुन संगठनहरू हुन् ती संगठनहरू यति धेरै चाहिँ अराजकतामा चाहिँ बनाउनु पर्ने हुन्छ किनकि त्यो संगठन चाहिँ उनीहरूको संगठन चाहिँ कुनै विचारधारामा उनिएको हुँदैन त्यो विचारविहीन महत्वाकांक्षीहरूको झुण्ड हुन्छ त्यस्तो झुण्डलाई चाहिँ एउटा दलीय रूपमा चाहिँ तपाईँले अगाडि लाँदाखेरि त्यहाँ धेरै प्रकारका तपाईँ तराईतिर कुटाकुट भएको पिटापिट भएको सुन्नुभयो अझ व्यवस्थित उनीहरूको तलदेखि माथिसम्म एउटा पिरामिडीय शैलीमा चाहिँ त्यो निर्वाचनै भएको छैन त्यो भयो भने उनीहरूलाई व्यवस्थापन गर्न धेरै नै कठिन हुने म देख्छु र अर्को कुरा जो चाहिँ संघीय तहमा तपाईँले हेर्नुभयो दलको भने त्यो दल जति बलियो छ त्यो बलियो चाहिँ बलियो केन्द्रीकृत ढाँचामा छ त्यसै समावेशितालाई पनि छोएको छैन त्यसले चाहिँ सहभागितामूलक चाहिँ लोकतन्त्रलाई पनि छोएको छैन त्यसले चाहिँ अरू पावरलाई चाहिँ डिसेन्ट्रलाइज पनि गरेका छैन त्यसमाले त्यो सेन्ट्रल पावर त रविसँगै छ मात्रै के हो भने उनीहरूको चाहिँ यो एकता हुँदाखेरि त्यो एकता के का आधारमा थियो भन्दाखेरि एउटा पब्लिक पर्सेप्सन चाहिँ बालेनको पक्षमा थियो एक प्रकारले भन्नुहुन्छ नि त्यो सेयर भ्यालु अब यता बुक भ्यालु चाहिँ कसको थियो भन्दाखेरि त्यो मूल इक्विटी चाहिँ यता राजसपा अथवा चाहिँ रवि लामिछानेको थियो त्यसमाले कानुन त तपाईँ हेर्नुभयो भने कानुन त रवि लामिछानेको पक्षमा चाहिँ त्यो यो पार्टीको चाहिँ सम्पूर्ण शक्ति त त्यहाँ केन्द्रित भयो त्यस कारणले चाहिँ हामीले सरकार र पार्टीलाई चाहिँ हेर्दाखेरि त्यो पार्टी धेरै बलियो भएर आयो त्यस कारणले अब सरकार त जहिले पनि बलियो नै हुन्छ किनकि बहुमत भएपछि मात्रै प्रधानमन्त्री हुन पाइने व्यवस्था हो हाम्रो र प्रधानमन्त्रीको विशेष अधिकार हिजो पनि थियो आज पनि छ भोलि पनि रहन्छ मात्रै के हो भने अब सभापति भइसकेपछि त्यो महत्वाकांक्षा हुन्न भन्ने होइन फेरि दुवैजना त एकदमै महत्वाकांक्षी मान्छेहरू हुन् हो त्यो महत्वाकांक्षालाई चाहिँ उनीहरूले काहीँ न काहीँ
1: र
0: काहीँ न काहीँ त्यसलाई चाहिँ आफ्नो पक्षमा लिएर जाने त त्यो राजनीतिमा स्वाभाविक कुरा हो त्यसमा अन्यथा छैन
1: 5 वर्ष बालेन बालेन भनेर जुन तरिकाले चाहिँ उहाँले अस्ति भन्नुभएको थियो नि त मेरो झुकिएर चाहिँ मेरो कोर्टमा बल आए पनि म पास गर्छु भन्नुभएको थियो त्यो पास हुन्छ कि बल त्यतैबाट आउट गरिन्छ
0: होइन त्यो त राजनीतिमा के हुन्छ भन्नुहुन्छ नि त्यो त त्यो भन्नै पर्ने हुन्छ होइन कतिपय कुराहरू त्यो चाहिँ पोलिटिकल स्टेटमेन्ट भनिन्छ कि त्यसलाई पोलिटिकल स्टेटमेन्टहरू कहिले पनि लागू गर्नका लागि बोलिँदैनन् ती त तात्कालीन अवस्थामा जे जस्ता अन्तर्विरोधहरू पार्टीभित्र हुन्छ त्यसलाई चाहिँ त्यसलाई एड्रेस गर्नका लागि त्यसका कार्यकर्ता र त्यसका शुभेच्छुकहरूलाई एड्रेस गर्नका लागि यस्ता पोलिटिकल स्टेटमेन्टहरू चाहिँ गरिन्छन् र त्यो लागू हुन्छ भन्ने पनि होइन राजनीतिमा त्यो हुँदा पनि हुँदैन
1: अब जाँदा जाँदै भ्रष्टाचारीहरूलाई चाहिँ कुनै पनि हालतमा छोड्दैनौ र भ्रष्टाचारको अन्त्य गर्दै छोड्छौ, ग्रे लिस्टबाट देशलाई हटाउँछौ भन्ने चाहिँ संकल्प छ। यहाँले अघि नै भनिसक्नुभयो डेस्टिनेशन के हो थाहा छैन, तर उहाँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ हामी केन्द्रित छौं भनेर जनतालाई जुन किसिमको चाहिँ एउटा भरोसा आशा दिलाउन खोजिरहनु भएको छ, यसको गम्भीरता र यसको वजन
0: गर्न बाध्य छन् नि। तपाईँ त्यही कुरा गरेर चाहिँ तपाईँ सत्तामा पुग्ने अनि त्यही कुरा गर्न छोड्ने हो भने त त्यो त धेरै कन्ट्राडिक्टरी हुन्छ नि त। त्यसमाले उनीहरूलाई त्यो भन्नुपर्ने बाध्यता छ, तर त्यो भन्यो भन्दैमा फेरि सुशासन हुन्छ भन्ने पनि होइन। भन्नु र गर्नुमा धेरै फरक कुरा के छ भन्दाखेरि, तपाईँले चाहिँ भ्रष्टाचारी चाहिँ कुनै सरकारले तोकेर भ्रष्टाचारी हो भनेर हो होइन भन्ने कुरा त पहिला छानबिन हुनु पर्यो। त्यो छानबिनका लागि नेपालको चाहिँ पुलिस प्रशासन कस्तो छ भने, पहिला थुन्ने अनि बल्ल सुन्ने छ। पहिला सुन्नु पर्यो अनि थुन्नु पर्यो, त्यसका प्रमाण

Radio Yuan Arian 99.1. समय को ख्याल रखो। 10 बजे

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाल महिला एकता समाजले किर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीको अवस्था बुझ्न पुगेका मानव अधिकार कर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपीट बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भत्सना गरेको छ। शनिबार जारी प्रेस विज्ञप्तीमा समाजले किर्तिपुर स्थित अस्थायी होल्डिङ सेन्टरमा बाढ़ी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न मानवीय सहायता तथा सहकारीका लागि पुगेका अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्सन खतानीमाथि प्रहरीले गरेको व्यवहार लोकतान्त्रिक मूल्य विधिको र मानव अधिकारको सिद्धान्त विपरीत भएको जनाएको छ। समाजका अनुसार सरकारले वैशाख 12 गतेदेखि काठमाडौँका भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि पर्याप्त पूर्व तयारी दिगो विकल्प र व्यवस्थापन बिना हटाएर अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो। त्यसपछि लगातारको वर्षाका कारण प्रभावित भएका परिवारहरूको अवस्था बुझ्न पुगेका अभियन्तामाथि दमन गरिएको आरोप लगाइएको छ। जनकपुरबाट असार 25 गते शुरू भएको मीटर ब्याज विरूद्धको पैदल न्याय मार्च आज चौथो दिन सर्लाहीको लालबन्दीबाट अघि बढ़ेको छ। राज्यलाई ब्युझाउन र आफ्नो हक अधिकार स्थापना गर्न उद्यमी तथा पीड़ितहरूले थालेको यात्राको गन्तव्य काठमाडौँ हो। न्यायको खोजीमा निस्किएका सहभागी चुपचाप तमस्क फाड र अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब 20 देखि 26 किलोमिटर पैदल यात्रा गर्दै राजधानी आइरहेका छन्। आयोजकका अनुसार सरकारले 4 पटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दवाब दिन फेरि काठमाडौँ गुञ्जायमान बनाउनु पर्ने अवस्था आएको हो। उनीहरू करिब 1 साताभित्र काठमाडौँ पुग्नेछन्। बझाङको केदारस्यू गाउँपालिका साथ सुगुरेमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका 6 जनालाई हेलिकप्टर मार्फत नेपालगंज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। शनिबार दिउँसो करिब 4 बजे बुङ्गल नगरपालिका बीजगढ़ाबाट दुर्गाथलीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा सवार 16 जनामध्ये 3 जनाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा 12 जना घाइते भएका थिए भने घटनाकै दिन गम्भीर घाइतेहरूको उद्धारका लागि

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मङ्ग

0: सूत्र हार लगायत विभिन्न डिजाइन का गर गहना बनाइन का साथ ही पुरानो गर गहना संग नया गहना पनि साटिन्छ। त्यति मात्र होइन कम्प्युटर बाट नापतोल पनि गरिन्छ।
1: सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
0: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: शरीर फुलेर जागुत जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट
0: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तेह्र बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778 लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोभाइडर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट तिनबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 5।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले

0: ने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
1: रङमाझे आरसीसी दिम गोरा चहार दिन प्रे रखोरमा नग फारममा असिन टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
0: भिटामिन डी,
2: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।

0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98170745 54
1: 98170745 47
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 계좌정 아파이 우다정 아파이 거이라네 보이보네 핫베리
1: 거점 살고 거점 보내졌을 보내쳐다
0: 보내라 보이도 돈로 걸고 제자라 파리 다이코 거마 졌어 아까섭 디자인과 마블 किचन तथा टॉयलेट बाथरूम फिटिंग का सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेस मा जानुस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा बाबा म टाढा स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47
3: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा। के तपाई नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे
2: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542।
0: लस्तो है मेबे फेबेमा रंगमाझे आरसीसी दिम गोरा चहार दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98139915 तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0597-433।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हप्पेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270, 98511 93

0: دوی سے سوتری ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
2: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु का साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनु का साथ ही पुराना झोला पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइब। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचाँदी पसल कहाँ होला?
3: ल स्टुडियो हरि आर्ट सुनचाँदी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
3: स्टुडियो हरि आर्ट सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203014 र 9860571।
13: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855059034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसीको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर

0: इन्टरप्राइजेस
1: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम तल्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम तल्किशोर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
2: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: छैन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-1088-78 र 9808-88778
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545, 9861707546।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?

0: नौबिसे बजारको लागि 9851209090 ओम तल्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम तल्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: मैले गहना लिएर थिएँ
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन अनि कहाँबाट लिएर आने गहना
1: नीलकण्ठ नगरपालिका तीन विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
2: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
3: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639053
3: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन सेवा
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
5: बाल रोग सम्बन्धी सेवा
4: स्त्री रोग सम्बन्धी सेवा
5: मुटुको इको र भिडियो एक्सरे सेवा
4: ल्याब टेस्ट
5: भिटामिन डी
4: भिटामिन बी टुवेल्भ
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ
6: बाबा बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861975447
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगर
12: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9850509034 ट्याङ्ला

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समी सामुतेको नमस्कार। राहदानी सफाई अनियमितता बारे लेखा समितिमा छलफल हुने, परराष्ट्र र राहदानी विभागका अधिकारी सोधपूछका लागि बोलाइयो। विमानस्थलमा दुर्गा प्रसाईलाई कार्यक्रम गर्न रोक, नियन्त्रणमा लिएर भक्तपुर निवास पुर्याइयो। बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, विद्यार्थीको शुल्कमा लगाइएको 3% कर खारेज गर्न माग, नयाँ नियमावलीप्रति 14 शैक्षिक परामर्श केन्द्रको विरोध। डेंगू नियन्त्रणका लागि देशव्यापी 3 महिने सचेतना अभियान शुरू हुँदै सबै स्थानीय तहलाई मन्त्रालयको पत्र। नेपाली श्रमिक विदेश पठाउन भारतीय विमानस्थल प्रयोग, 159 म्यान पावर कम्पनी कार्यवाहीमा। चीनमा शक्तिशाली बाहुई आधीको वितण्डा, 20 लाख बढ़ीलाई सुरक्षित स्थानमा सारियो। बाढ़ी र पहिरोबाट बंगलादेशमा 44 जनाको मृत्यु, 10 लाख नागरिक प्रभावित। र फिफा विश्वकपको अन्तिम 4मा पुग्ने टोलीको टुंगो सेमी फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भेट्ने, एसएससी महिला प्रिमियर कपमा नेपालको 2रो जित।

0: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ,
1: काठमाडौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। लेखा समितिको बैठक सम्बन्धी खबरबाट 10 अर्ब 13 करोड़ रूपियाँ बराबरको विद्युतीय राहदानी ई पासपोर्ट खरिद तथा छपाई प्रक्रियामा भएको भनिएको अनियमितताका बारेमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। समितिले यो विषयमा आवश्यक सोधपूछका लागि आगामी मंगलबार बिहान 9 बजे परराष्ट्र मन्त्री र राहदानी विभागका अधिकारीहरूलाई बोलाएको हो। लेखा समितिका सभापति भरत बहादुर खड्काले राहदानी खरिदलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र उजुरी समेत परेकाले वास्तविकता बुझ्न बैठक डाकिएको जानकारी दिनुभएको छ। यसअघिको बैठकमा सांसदहरूले राहदानी खरिदको प्राविधिक मूल्यांकन र निर्णय प्रक्रिया पारदर्शी नभएको भन्दै यसले राष्ट्रिय सुरक्षामा पारेको असरबारे छानबिन गर्न माग गरेका थिए। मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुर स्थित उहाँकै निवासमा पुर्याएको छ। झापाबाट फर्किए लगतै प्रसाईले विमानस्थलभित्रै पोस्टर राखेर समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि प्रहरीले उहाँलाई रोकेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार विमानस्थल सुरक्षाका दृष्टिकोणले संवेदनशील र निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि कार्यक्रम गर्न पाइँदैन। निषेधित क्षेत्रमा जबरजस्ती कार्यक्रम गर्न खोजेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर थिमी स्थित घरमा पुर्याई दिएको हो। विमानस्थलमा बोल्न नपाएपछि प्रसाईले अहिले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको छ। निजी शैक्षिक संस्थाहरूले नयाँ बजेट र शिक्षा नियमावलीको विरोध गर्दै सरकार समक्ष 6 बुँदे माग राखेका छन्। प्याप्सन, एन प्याप्सन, हिसान र अफेनले आज संयुक्त पत्रकार सम्मेलन गरी विद्यार्थीको शैक्षिक शुल्कमा लगाइएको 3% कर खारेज गर्न माग गरेका हुन्। निजी क्षेत्रका प्रतिनिधिहरूले बिना धितो कम्तीमा 10 लाख रूपियाँसम्म शैक्षिक ऋण पाउनुपर्ने र शिक्षा नियमावलीका 10 औं संशोधनका जटिल मुद्दाहरू सच्याउनुपर्ने बताएका छन्। शैक्षिक क्यालेण्डर र विधाहरू तय गर्दा आफूहरूसँग पनि सल्लाह गर्न उनीहरूले भनेका छन्। यसै गरी मन्त्री परिषदले स्वीकृत गरेको नयाँ नियमावलीप्रति 14 वटा शैक्षिक परामर्श संस्थाहरूले पनि आपत्ति जनाएका छन्। कन्सल्टेन्सीहरूका लागि तोकिएको ठूलो रकम थरौटी राख्ने नियम हटाएर त्यसको साटो बीमा प्रणाली लागू गर्न व्यवसायीहरूले सरकारलाई दबाव दिएका छन्। माग पूरा नभए व्यवसायको चाबी सरकारलाई बुझाएर सड़क आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ। नयाँ नियमावलीमा कन्सल्टेन्सीहरूले 25 लाख रूपियाँ थरौटी राख्नुपर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। डेंगू संक्रमण कम गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउन महिनादेखि देशव्यापी रूपमा 3 महिने सचेतना अभियान शुरू गर्ने भएको छ। साउन, भदौ र असोज महिनाभरि चल्ने यो अभियानका लागि मन्त्रालयले 753 वटा स्थानीय तहलाई पत्र पठाएर समन्वय गर्न भनेको छ। यसपटक प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम चलाइनेछ, जस अन्तर्गत सरकारी कार्यालय, विद्यालय र सार्वजनिक ठाउँहरूमा लामखुट्टे बस्ने र अण्डा पार्ने ठाउँहरू खोजेर नष्ट गरे मन्त्रालयले ज्वरो आउने, जिउ र जोर्ने दुख्ने तथा वाकवाकी लाग्ने जस्ता डेंगूका लक्षण देखिएमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा जान वा 11-15 नम्बरको निशुल्क हेल्पलाइनमा फोन गर्न आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

LG ले ल्यायो नया LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG LG life's good

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले नियम विपरीत भारतको विमानस्थल प्रयोग गरेर श्रमिक विदेश पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराएको हो। वैदेशिक रोजगार ऐन अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाटै विदेश पठाउनुपर्छ। बाहिरको विमानस्थल प्रयोग गर्नु परे विभागको अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ। यस्तै विभागले मागेको उडान विवरण बुझाउन अटेर गर्ने 439 म्यान पावर कम्पनीलाई पनि सचेत गराउँदै विवरण बुझाउन भनिएको छ। नियम बारम्बार उल्लंघन गर्ने अन्य 8 कम्पनीलाई भने जुनै 50,000 रूपियाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धरना बस्दा पक्राउ परेका 26 युवा छुटेका छन्। प्रहरीले उनीहरूलाई आइन्दा यस्ता गतिविधिमा संलग्न नहुने शर्तमा कागज गराएर आज अभिभावकको जिम्मा लगाएको हो। काठमाडौँको किर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा प्रहरीले गरेको पकडको विरोधमा ती युवाहरू गैराती प्रहरी कार्यालय अगाडि धरना बसेका थिए। मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले धरनाकारीले कार्यालयको मूल गेट बन्द गरी प्रहरीको काम र गाड़ी आवत जावतमा बाधा पुर्याएकाले नियन्त्रणमा लिनु परेको बताउनु भएको छ। आज राति देशका विभिन्न भागमा भारी वर्षाको चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ। वर्षासँगै आउन सक्ने आकस्मिक बाढ़ी पहिरो र डुबानलाई ध्यानमा राख्दै नदी किनार र पहिरोको जोखिम भएका ठाउँका वासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ। भोलि पनि वर्षाको गतिविधि बढ़ने विभागले जनाएको छ। काठमाडौँको कुमारी गालबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरूलाई 72,900 पीस ट्रामाडोल क्याप्सुल सहित समातेको हो। पक्राउ पर्नेहरूमा सोलुखुम्बुका 27 किरण सुनाम र मकवानपुरका 24 अनिल लामा रहेका छन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

खरिदिनेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइफ्स गुड

Ticket bonus pau. भरपूर मनोरंजन सहित मात्र रु 999 ईस्ट होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा ईस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। चीनमा शक्तिशाली बावी आधी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै 20,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। एक हप्ताभित्रै चीनमा बस्रिएको यो दोस्रो ठूलो आधी हो। यो आधी चीन पुग्न अघि जापान र ताइवानमा ठूलो वर्षा गराएको थियो भने फिलिपिन्समा यसकै कारण आएको पहिरोमा परि 17 जनाको ज्यान गइसकेको छ। आधीका कारण चीनका विभिन्न प्रान्तमा विद्यालय यातायात तथा उडानहरू बन्द गरिएका छन्। यता बंगलादेशको दक्षिण पूर्वी क्षेत्रमा लगातारको मनसुनी वर्षापछि आएको बाढ़ी र पहिरोका कारण 44 जनाको मृत्यु भएको छ। बाढ़ीबाट त्यहाँका 7 जिल्लाका 10,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। सड़क र संचार सेवा अवरूद्ध भएकाले राहत बाँड्न समस्या भइरहे पनि सेनाले डुंगा मार्फत खानेकुरा र औषधि पुर्याइरहेको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलका खेलहरू सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। यसपटक फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमी फाइनल मंगलबार राति पाउने 12 बजे फ्रान्स र स्पेन भिड्नेछन् भने बुधबार हुने दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डको सामना गर्नेछ। र एसएससी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 200 रनको लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर 48 रन मात्र बनाउन सक्यो। नेपालका लागि साना प्रवीणले नट आउट 98 र सावित्री धामीले 87 रन बनाएका थिए। अब नेपालले मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राहदानी छपाई अनियमितताबारे लेखा समितिमा छलफल हुने। परराष्ट्र र राहदानी विभागका अधिकारी सोधपूछका लागि बोलाइयो। विमानस्थलमा दुर्गा प्रसाईलाई कार्यक्रम गर्न रोक। नियन्त्रणमा लिएर भक्तपुर निवास पुर्याइयो। बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति। विद्यार्थीको शुल्कमा लगाइएको 3% कर खारेज गर्न माग। नयाँ नियमावलीप्रति 14 शैक्षिक परामर्श केन्द्रको विरोध। डेंगू नियन्त्रणका लागि देशव्यापी 3 महिने सचेतना अभियान शुरू हुँदै सबै स्थानीय तहलाई मन्त्रालयको पत्र। नेपाली श्रमिक विदेश पठाउन भारतीय विमानस्थल प्रयोग। 159 म्यान पावर कम्पनी कार्यवाहीमा। चीनमा शक्तिशाली बावी आँधीको वितण्डा 20,00,000 बढ़ीलाई सुरक्षित स्थानमा सारियो। बाढ़ी र पहिरोबाट बंगलादेशमा 44 जनाको मृत्यु 10,00,000 नागरिक प्रभावित। र फिफा विश्वकपको अन्तिम चारमा पुग्ने टोलीको टुंगो सेमी फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने। एसएससी महिला प्रिमियर कपमा नेपालको दोस्रो जीत। इसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
5: 9861-7045-47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
11: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9855-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीबीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आयरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।

0: पहिलो मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: नानी एन्ड बाबु

0: Mới đi, ra ta, lao.
1: Aha, có thể làm được mong sutra. Cá bát ở lago.
0: Cá bát ở nơi. Mới đi, đi đi bay đi xuống xa đi gọi gọi nó được bát ở lago nơi.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
6: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहार दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलजी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेग है रोमा। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98-60-24-58-43
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल
2: कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49

0: जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
8: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
8: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
8: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
8: ल टिभा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
2: हत्तेरी। खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी, धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरोफेरोमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङसहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङको थोपल खोलामा 13 वर्षीय बालिका मृत फेला। धादिङ बेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना निर्देशिका 2083 सम्बन्धी छलफल। धादिङमा 3,34,000 किलोग्राम युरिया मल मौजदात। शिक्षामा लगाएको 3% समता कर खारेज गर्न 4 निजी शैक्षिक संस्थाको माग। बाढ़ी पहिरो आउने सम्भावना भएपछि सतर्कता अपनाउन काठमाण्डु महानगरको आग्रह। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। र साना र सावित्रीले 199 रन बनाएको खेलमा नेपालले सिंगापुरलाई हरायो। अब समाचार विस्तारमा। धादिङको निलकण्ठ नगरपालिका 3 स्थित थोपल खोलामा 13 वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन्। मृतक गंगा जमुना गाउँपालिका एक स्थायी घर भई हाल निलकण्ठ नगरपालिका 12 दामगाडीमा बस्दै आएकी सृष्टि तामाङ हुन्। खोला तर्ने क्रममा उनलाई थोपल खोलाले बगाएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायक उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलबाट करिब 500 मिटर तल झाडीमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। साङ्कुस र निलकण्ठ जोड्ने झोलुङ्गे पुल नजिकैको ड्याम क्षेत्रमा खोलाले बगाएपछि सृष्टिसँगै रहेका दिदीबहिनी तथा साथीहरूले आफन्त र स्थानीयवासीलाई खबर गरेका थिए। सृष्टिकी आमा हाल भारतमा बसोबास गर्दै आएकी छन् भने उनी भने दामगाडीमा आफ्ना बुबा तथा आफन्तसँग बस्दै आएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनको आयोजनामा सामुदायिक वनको संक्षिप्त कार्ययोजना निर्देशिका 2083 सम्बन्धी छलफल कार्यक्रम धादिङदेशीमा सम्पन्न भएको छ। सामुदायिक वन व्यवस्थापनलाई थप सरल प्रभावकारी र व्यवहारमुखी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा निर्देशिकाका विभिन्न प्रावधान तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई केवल आर्थिक लाभको माध्यमका रूपमा मात्र नभई सामाजिक वातावरणीय तथा दिगो विकाससँग जोडेर अघि बढ़ाउन पर्ने आवश्यकता ल्याउनुभयो। उहाँले उद्योग काठ उत्पादन पर्यटन लगायतका सम्भावनालाई समेटेर वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउँदै सबै प्रकारका कार्ययोजनालाई कसरी सफल रूपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा साझा छलफल आवश्यक रहेको धारणा राख्नुभयो। डिभिजनल वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत रोशना पोखरेलले सामुदायिक वनबाट आर्थिक उपार्जनका थप उपाय खोजी वनलाई स्थानीय आय आर्जनसँग जोड्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संक्षिप्त कार्ययोजना निर्देशिकाप्रति समर्थन जनाउँदै धादिङमा हालसम्म 223 सामुदायिक वनको कार्ययोजना नवीकरण भइसकेको जानकारी दिनुभयो। छलफलका क्रममा साना तथा न्यून आमदानी भएका उपभोक्ता समूहका लागि सरल छरित र व्यावहारिक कार्ययोजना प्रक्रिया विकास गर्ने वन व्यवस्थापनमा लाग्ने लागत समय तथा प्राविधिक जटिलता घटाउने उपभोक्ताको पहुँच र सहभागिता बढ़ाउने तथा वन व्यवस्थापनलाई संस्थागत रूपमा थप सुदृढ बनाउने उद्देश्यका साथ निर्देशिका तयार गरिएको जानकारी दिएको छ। कार्यक्रममा संक्षिप्त कार्ययोजना निर्माणका आधार वार्षिक आमदानी वन क्षेत्रफल व्यवस्थापनको उद्देश्य वार्षिक उत्पादन काठ तथा वन पैदावारको बिक्री वितरण साधारण सभाबाट अनुमोदन गर्ने प्रक्रिया कार्ययोजना संशोधन तथा स्वीकृति प्रक्रिया कार्यान्वयनका क्षेत्र सामुदायिक वन व्यवस्थापनमा सरकारवालाको भूमिका तथा अनुगमन र मूल्यांकन प्रणालीका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख दीपक पुडा सैनीले आयोजक सामुदायिक वन उपभोक्ता महासंघ नेपाललाई धन्यवाद दिँदै कार्ययोजनामा उद्यम विकास जलवायु परिवर्तन जस्ता समसामयिक तथा महत्वपूर्ण विषय समेटिएकोमा प्रशंसा गर्नुभएको छ। उहाँले यस्ता विषयले सामुदायिक वन व्यवस्थापनलाई समय अनुकूल र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि, वनकर्मी तथा सरकारवाला निकायका सहभागीहरूको उपस्थिति रहेको थियो। धादिङ लगायतका क्षेत्रमा रासायनिक मलको चरम अभाव भएको भनिएकोमा धादिङका लागि गजुरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा 3,34,750 किलोग्राम युरिया मल मौजदात रहेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गजुरीले जनाए अनुसार असार 28 गतेसम्मको मल मौजदात विवरण अनुसार डीएपी मल 1,24,100 केजी, पोटास 2,900 केजी र कृषि चुन 52,900 केजी मौजदात रहेको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ। असार महिनामा धान रोपाई तीव्र भइरहेका बेला यूरिया मल थपिएसँगै धादिङका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ। कृषकलाई चाहिएको मल नपाइनुमा मल वितरण गर्न जिम्मा पाएको सहकारी र व्यापारीले मल बिक्री गरेको स्पष्ट जानकारी अनलाइन माध्यमबाट भर्नु परेमा नभरेको कृषि सामग्री कम्पनीबाट मल ल्याउन व्यवस्था गरेको, स्थानीय सरकारले सहजीकरण नगरेको लगायतका कारणले अभाव भए जस्तो भए पनि मल आवश्यकता अनुसार पुग्ने गरी उपलब्ध भएको धादिङ दुईका सांसद बोधनारायण श्रेष्ठले बताउनुभयो। नागरिकले यूरिया मल मात्र खोज्ने र विभिन्न बालीका लागि आवश्यक अन्य मल नखोज्ने गर्दा मल अभाव भएको उहाँले बताउनुभयो। निजी विद्यालयका प्रमुख चार छाता संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षक सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकोले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सन अध्यक्ष सुभाष न्यौपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवडाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। निशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जाने र स्वदेशमै पढ्न दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना धितो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग राखेका छन्। यसैबीच शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत यो नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्याधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ व्यक्ति सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेक है रोमा।
3: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले आज र भोलि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढ़ी पहिरोबाट बस्न सतर्कता अप्नाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भोगछाएको सम्भावित जोखिमबाट बस्न तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो। आज र भोलि कोशी बागमती गण्डकी प्रदेशका केही स्थानमा मनसून सक्रिय भई भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। यसबाट काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बस्न तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अप्नाउनु हुन र आपत परे महानगर प्रहरी कन्ट्रोल फोन नम्बरमा महानगरपालिकाको टोल फ्री नम्बरमा सहायताका लागि सम्पर्क गर्न अनुरोध गरेको छ। मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अध्यावधि गर्न र तत्काल एम्बुलेन्स चाहिए 102 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ। कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख हमाद बिन खलिफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलिफाले राजनीतिक आर्थिक र सामाजिक सुरक्षाको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल ग्राहक उत्पादन जीडीपी 24 गुणा भन्दा धेरैले बढ़ेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउण्डेशनको स्थापना सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। उहाँको नेतृत्वमा कतारले सन् 2022 फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो। कुनै अरब राष्ट्रले यस्तो अधिकार पाएको यो पहिलो पटक थियो। अब खेल खबर। साना प्रवीण र सावित्री धामीले 199 रन बनाएको एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि नेपालले हिजो कतारलाई हराएको थियो। आजको खेलमा जीतका लागि 200 रनको लक्ष्य पछ्याएको सिंगापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटियो। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 78 रन जोडिन्। नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्न कि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। धादिङको थपल खोलामा 13 वर्षीय बालिका मृत फेला। धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना निर्देशिका 2083 सम्बन्धी छलफल। नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ। साँझ 6:35 बजेको

बाढ़ी पहिरो आउने सम्भावना भएपछि सतर्कता अपनाउन काठमाडौँ महानगरको आग्रह। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। र साना र सावित्रीले 199 रन बनाएको खेलमा नेपालले सिंगापुरलाई हरायो। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।

0: ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सिरहाको गोलबजार नगरपालिका साथ स्थित पुरानो चौक चौहरवा क्षेत्रमा रहेको पशु हाट बजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आवास शेखका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रूबिना र 7 वर्षीय छोरा साइफुल शेख रहेका छन्। प्रहरीका अनुसार आज दिउँसो घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाट बजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पशु चौपायलाई पानी खुवाउने प्रयोजनका लागि बनाइएको खाल्डोमा वर्षाको पानी जमेर गहिरो बनेको स्थानीयले बताएका छन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेकोले यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। महाशाखाले आज र भोलि विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा तराई मधेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़न सक्ने जनाएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ। काशी र पर्वत हुँदै बग्ने मादी खोलामा भारी वर्षाका कारण बाढ़ी आएको छ। आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङमा बाढ़ी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदी खोलाको बहाव अत्याधिक बढ़ेको छ। बाढ़ीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षति समेत पुर्याएको छ। मोदी खोलामा दिउँसो 3 बजेदेखि पानीको सतह बढ़ेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वत मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो। प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद पौडेलले मोदी खोलामा किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। उहाँले खोला किनारमा काठ दाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजान समेत आग्रह गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन, भदौ र असोज 3 महिनाभर अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार, हरेक शुक्रबार, सफा शुक्रबार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेकोले यो वर्ष पनि 3 महिने देशव्यापी अभियान सञ्चालन गर्न लागि हो। यसैबीच मन्त्रालयले डेंगीका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निशुल्क 1115 हेल्थ हेल्पलाइनमा सम्पर्क गर्न आम नागरिकलाई आग्रह समेत गरेको छ। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले डेंगी, औलो, हैजा, झाडा पखाला, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरिएको जानकारी दिनुभयो। उहाँले संघ प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकार गर्ने प्रणाली कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेत गराउन थालिएको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा दिने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको आज निरीक्षणमा पुग्नुभएका मन्त्री रावलले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न आग्रह गर्नुभयो। मन्त्री रावलसँगै गृहमन्त्री सुधन गुरूङ, सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नु भएको थियो। यसैबीच किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्बासीका प्रतिनिधिहरूले आज माइतीघर मण्डलामा भेला भएर आफूहरूलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको माघभित्रै कार्यदलले प्रतिवेदन असार मशान्तभित्रै बुझाउने तयारी गरेको हो। कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दल सहित सरोकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। संविधान संशोधन कार्यदललाई 3 महिनाको समय दिइएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका 44,700 सुझाव प्रतिवेदनमा राखिएको उहाँले बताउनुभयो। उत्पादित वस्तुहरूको बजारीकरणमा समस्या हटेसँगै डडेलधुराका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा बजारीकरणको समस्याले खेतबारीमा नै तरकारी कुहिने र खेर जाने गरेकोमा अहिले स्थानीय तहले खेतको बीचमा कृषि सड़क निर्माण र ढुवानीको व्यवस्था गरेसँगै सहज भएको किसानहरू बताउँछन्। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
3: किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणका लागि केही कुरामा सहजता पनि हुँदै आएको छ। कतिपय ठाउँमा उत्पादन भए बजार नहुने समस्या छ भने कतिपय ठाउँमा उत्पादन भए खेतबाटै ढुवानी हुने गरेको देखिन्छ। कृषि क्षेत्रका थुप्रै चुनौतीहरूबाट बस्न सकिए बिक्री गर्न समस्या नभएको आलितालका कृषक रमेश बोहरा बताउनुहुन्छ।
4: बजार त खेतमा जान्छ व्यापारी, ठिक छ, बजारको लागि समस्या छ।
3: कृषि उत्पादनका लागि कतिपय स्थानीय तहहरूले पकेट क्षेत्रका रूपमा समेत उत्पादनलाई जोड़ दिँदै आएका छन्। डडेलधुरा सदरमुकाममा रहेको अमरगढ़ी नगरपालिकासँग जोड़िएको भागेश्वर गाउँपालिका जिल्लाकै कृषि नमूना स्थानीय तहका रूपमा रहेको छ। विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रले व्यावसायिक कृषिको अभियान समेत यसै क्षेत्रबाट शुरू गरेका थिए। अहिले पनि उक्त क्षेत्रमा गरिने कृषिले परिवार धान्न सहज भएको छ। गाउँकै बीचमा सड़क बनेपछि दिनहुँ गाड़ीहरू खेतमै आउने हुँदा 8 रोपनीको जमीनमा गरिएको कृषिले 8 जनाको परिवार धान्न सहज बनेको भागेश्वर 4 लाकमकी शारदा भट्टराई बताउनुहुन्छ।
5: आयो आफ्नै घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसरी कृषिबाटै खान्छौँ। वन्यजन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो भने उत्पादन हुन्छ।
3: अहिले बेमौसमी साग तरकारीको उत्पादनमा किसानहरू व्यस्त देखिन्छन्। यहाँको उत्पादन जिल्ला सदरमुकाम बागबजार तथा सुदूरपश्चिमका तराईका जिल्लामा निर्यात हुने गरेको छ। यो समयमा बर्सातका कारण तराईमा पानी जम्ने र डुवान हुने हुँदा पहाड़को उत्पादनले बजार पाउन थालेको हो। किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरू खेतबारीमै कुहिने, मूल्य नपाउने, बजार खोज्न समस्या हुने विगतका समस्याहरूलाई समाधान गर्न स्थानीय तहले खेतको बीचमा कृषि सड़कको निर्माण तथा ढुवानीका लागि सहजता गरिरहेको बागेश्वर गाउँपालिका कृषि विकास शाखा प्रमुख दानसिंह विष्ट बताउनुहुन्छ।
6: बागेश्वर गाउँपालिकामा उत्पादन गरेको वस्तुहरू सबै जिल्लाका व्यापारीहरू खेतबारीमा आएर किनेर लग्ने गरेका छन् भने अधिकांश किसानहरूले उत्पादन गरेको वस्तुहरू राम्रो मूल्य पाएको हुनाले आफै भाडा लिएर गाडी खेतमै लगेर पनि जिल्लासम्म ढुवानी गरेर बिक्री वितरण गरिएका छन् भने किसानले सम्पर्क गरेपछि कृषि एम्बुलेन्स मार्फत पनि ढुवानी गर्ने प्रक्रियामा रहेका छन्।
3: कृषकले उत्पादनका लागि दिने समय समेत ढुवानी तथा उत्पादन पछिको चिन्तामा लाग्ने समस्यालाई पनि समाधान गरिदिने हो भने कृषि क्षेत्रका विभिन्न चुनौतीहरू मध्येको बजारीकरणको चुनौतीको सामना हुने हुँदा यसतर्फ ध्यान जान जरूरी छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
2: गोर्खामा धान रोपाईको मुख्य समयमा आवश्यक रासायनिक मलको 1/3 मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक 3,500 मेट्रिक टन मल मध्ये हालसम्म 1,100 मेट्रिक टन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ। स्थानीय तहले समूह र सहकारी मार्फत किसानलाई मल वितरण गरिरहेका छन्। आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच 9 बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र समितिले गठन गरेको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाउने भएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था मिलाउने लगायतका सहमति भएको छ। संघीय सरकारको 11,19,00,000 रूपियाँको लागतमा लमजुङको डुम्रे बेसी शहर सड़क अन्तर्गत उदीपुरमा पहिरो नियन्त्रणको संरचना बनेपछि वर्षायाममा पनि सवारी आवागमन सहज भएको छ। डुम्रे बेसी शहर चामे सड़क योजना कार्यालयका सूचना अधिकारी नवीन विश्वका अनुसार मर्स्याङदी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, सड़क कालोपत्र तथा सड़कमाथिको पहिरो क्षेत्रमा नेलिङ लगायतका संरचना निर्माण भएको छ। डुम्रे बेसी शहर सड़क लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो। यही सड़कले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोड़ेको छ। जुम्लाको पातराची गाउँपालिकाको लोट चौरमा नेपालकै पहिलो कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना निर्माण हुने भएको छ। त्यसबाट कर्णालीमा खेल पर्यटन प्रवर्धन गरी युवालाई खेलमा आकर्षित गर्ने र आय आर्जन वृद्धिको दीर्घकालीन लक्ष्य लिइएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
7: जुम्लामा लामो समयदेखि जग्गा विवादका कारण निर्माण हुन नसकेको कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण कार्य शुरू भएको छ। सम्बन्धी सतहदेखि 2850 मिटर उचाइमा अवस्थित पातरासी गाउँपालिका वडा नम्बर 3 स्थित लोडचौरमा बन्ने उक्त आयोजना सबैको सहयोग र संघर्षपछि सफल भएकोमा खुशी सार्दै सहयोगी सबै निकायलाई पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाईले धन्यवाद ज्ञापन गर्नुभएको छ। एक अर्ब लागत अनुमान गरिएको ट्रेनिङ सेन्टरमा विभिन्न 21 वटा संरचना बन्ने भएका छन् भने लामो समयदेखि आयोजना बनेन भनेर निरन्तर ओकालत गर्दै आएको जुम्लाको संचार क्षेत्रले शिलान्यासपछि निर्माणमा हिलासुस्ती भएमा गुणस्तरीय संरचना नबनेमा सधैँ खबरदारी गर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलगाईले बताउनुभयो।
8: पत्रकारहरूले विभिन्न मिडियाहरूले भनेर पटक पटक भर्खरै रहेको थियो। यहाँका जनप्रतिनिधिज्यूहरूले पनि अहम भूमिका खेल्नु भएको छ। पत्रकारले यो गौरवको आयोजना अलपत्र पढ्यो भनेर लेख्ने थिम्न आउँछ।
7: लामो प्रयासपछि जग्गा प्राप्तिसँगै पहिलो चरणको स्रोत सुनिश्चितता भएपछि शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको छ। ट्रेनिङ सेन्टर निर्माणले कर्णालीलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्नेसँगै उत्पादनले बजार पाउने र खेलाड़ी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिएको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराको भनाइ छ। जुम्लामा निर्माण हुन लागेको नेपालकै पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टरले कर्णालीको खेल पर्यटन विकाससँगै खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिने भएकाले निर्माण कार्य छिटो सम्पन्न गर्न पर्याप्त बजेट विनियोजनमा सरकारले विशेष ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
2: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले यस वर्ष पहिलो पटक आपतकालीन हिट वेव अत्याधिक गर्मीको लहरको चेतावनी जारी गरेको छ। चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ। नयाँ प्रणाली अनुसार कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा 38 डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा 39 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा एक दिनका लागि मात्र भए पनि आपतकालीन हिट वेव चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ। अधिकारीहरूका अनुसार दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्याधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएको छ। तेहरानले हर्मुज जलमार्ग भएर गइरहेका पानी जहाजमा हमला गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण शुरू गरेको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोर आईआरईसीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त जलमार्ग बन्द गरिएको बताएको थियो। त्यहाँका सरकारी संचार माध्यमहरूले नियम मिचेर पानी जहाजले आफ्नो प्रणाली बन्द गरेपछि स्वीकृत मार्गबाट मोडेपछि आक्रमण गरिएको जनाएका छन्। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: वैदेशिक रोजगार विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विभिन्न 159 म्यान पावर कम्पनीलाई पहिलो पटकका लागि सचेत गराउँदै कार्यवाही गरेको हो। संचालनमा रहेका 1117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थाले मात्रै माग गरिएको विवरण बुझाएको र त्यसमा 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएकाले तिनलाई पहिलो पटकका लागि सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने 439 म्यान पावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानून र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कड़ा कार्यवाही गरिने चेतावनी पनि दिएको छ। गएको साता नेपालको शेयर बजार मापक नेप्से परिसूचक 2600 बिन्दुमा झरेर विगत 6 महिना यताकै न्यून बिन्दुमा पुगेको छ। नयाँ सरकार गठन र शेयर बजार मैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो, तर त्यस अवधिमा लगानीकर्तामा उत्साह नदेखिँदा शेयर बजार निरन्तर ओह्रालो लाग्दै गएको देखिएको छ। वर्तमान सरकार आउनु अघि चैत्र 12 गते नेप्से परिसूचक 2950 बिन्दुमा रहेको थियो भने त्यस यता बजार निरन्तर ओह्रालो लाग्दै शुक्रबारसम्म आइपुग्दा नेप्से परिसूचक 2600 बिन्दुमा झरेको छ। कम्पनीहरूले चालू आर्थिक वर्षको लाभांश घोषणा गर्ने समय आएकाले ओह्रालो यात्रामा रहेको शेयर बजारले अबको केही समयमा भने थोरै भए पनि केही उचाइ लिने लगानीकर्ताहरूको विश्वास छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेखनीय सुधार गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको गएको 11 महिनामा 64 अर्ब 56 करोड़ 37 लाख रूपियाँ खुद नाफा आर्जन गर्न सफल भएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 19.62% बढ़ी हो। 20 वाणिज्य बैंक मध्ये 14 बैंकले आफ्नो नाफा बढ़ाउन सफल भएका छन् भने 6 बैंकको नाफामा गिरावट आएको छ। चालू आर्थिक वर्षको 11 महिनामा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकको सूचीको पहिलो स्थानमा नोबिल बैंक रहेको छ। यस्तै धेरै नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक लगायतका पनि रहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि राम्रो नाफा कमाएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
1: फिफा विश्वकप 2026 को सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन्। अन्तिम चारमा पुग्नेमा साबिक विजेता अर्जेन्टिना सँगै साबिक उपविजेता फ्रान्स, इंग्ल्याण्ड र स्पेन रहेको छ। यी चारवटै टोली फिफा वरियताको पनि शीर्ष चारमा रहेका छन्। वरियतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ। आइतबार बिहान भएको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोलले हराएर अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनाले सेमी फाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आइतबार नै भएको अर्को खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले स्तब्ध बनाउँदै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमी फाइनलमा फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। फ्रान्स र स्पेन बीच बुधबार राति तथा इंग्ल्याण्ड र अर्जेन्टिना बीच बिहिबार राति प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क न्यू जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनलमा पुगेका मध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो। अर्जेन्टिनाले सन् 1978, 1986 र 2022 गरी 3 पटक विश्वकप जितेको थियो। यस्तै फ्रान्सले 2, इंग्ल्याण्डले 1 र स्पेनले 1 पटक विश्वकप च्याम्पियनको उपाधि उचालिसकेको छ। मलेसियामा जारी एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। समूह डी अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। जीतका लागि नेपालले दिएको 200 रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 48 रनमा समेटिएको थियो। सिंगापुरका लागि अंकिता वर्षाराजले 19 रन बनाइन्। बलिङमा नेपालकी अनु कडायतले 3 विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले 2-2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिएकी थिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा बिना विकेटको क्षति 199 रन बनाएको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्दैछ। जीतसँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको छ। प्रतियोगितामा नेपाल सहित 13 देशको सहभागिता रहेको छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान रहेको छ। समूह बीमा यूएई, ओमान र भूटान। समूह सीमा इण्डोनेशिया, मलेसिया र कुवेत तथा समूह डीमा हङकङ, सिंगापुर र कतार रहेको छ। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसबाट 4 टोली सेमी फाइनल र 2 टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल साउन 2 गते हुनेछ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 43.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। दिपालको अधिकतम 36.4 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
2: होइन के भयो, किन एक्लै गनगन गरिरहे
1: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
2: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
1: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
2: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
6: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
7: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित, आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना, 23 जिल्लामा बाढ़ीको उच्च जोखिम,
1: जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनुभयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौं।
0: गणेश नेपालीको परिवारसँग सरकारको 9 बुँदे सहमति, अनुमति विनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा, काठमाण्डुको खानेपानीमा हानिकारक जीवाणु फेला, उमालेर मात्रै पिउन विज्ञको आग्रह,
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन, एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो, दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
0: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति, देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग,
3: हारै जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ,
0: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा, इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा झर्यो।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाण्डुको न्यू रोडका फुटपाथमा फेरि सड़क व्यापारीले भरिनु व्यवस्थापनको कमजोरी मात्रै होइन, नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो। सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो, स्थानीय व्यापारका लागि होइन। महानगरले अभियानमुखी होइन, निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ, ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ प्रणालीले चलाउनेछ।
5: आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाण्डु उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे मा बाढ़ीको उच्च जोखिम तथा पाँच थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
1: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज भने हामी अहिले टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनुभयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ।
5: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काशीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको बहाव बढ़ेपछि विदेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङका अनुसार प्रभावित क्षेत्रमा उद्धार अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार काठमाडौं महानगरपालिका र पीड़ित परिवार बीच नौबुधे सहमति भएको छ। सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, वहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका सातमा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू क्रमश रूबिना खातुन र सबवन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी भन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
6: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा साथसाथ गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने बाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
5: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र इकोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो, होइन? त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा खास गरी दिशामा हुने चाहिँ किराहरू किराको एउटा इन्डिकेटर हो भनौँ न संकेत हो। अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन झाडा पखालादेखि ऐजादेखि हेपाटाइटिस ए र ई यो सबै चाहिँ झाडा पखालाबाट सर्ने हो त्यसैले अनि टाइफाइड फिभर यो सबै झाडा पखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो। एउटा त बुहान सफा गर्ने कुरा छँदैछ पहिलो कुरा त उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने अब ट्याङ्कीको सप्लाई भन्ने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो। तेस्रो चाहिँ हामीले सोरिस विधि भन्छ अब त्यो सेतो बोतलहरूमा प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि 3-4 घण्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो।
5: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 वटा म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ। विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो। 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए। त्यस्तै निजी विद्यालयका 4 प्रमुख छात्र संगठन प्याप्सन एनपाप्सन हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो।
3: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजुद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारे जारी शिक्षा नियमावली दशौं संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ। हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष 4 अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान नसकिएका 2 क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने 4 टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराती 1:15 हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 1:15 हुनेछ।
7: Santosi Raul.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिका उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्ट सँगै समलिङ्गी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
4: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साउद,
5: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आइरहेको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मान गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
4: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय डडेलधुरा जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
6: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरी स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
4: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगन सिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हुनाले प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ, जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
4: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले डन्डा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर ताम्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लु कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज
7: सरकारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लु कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला।

0: सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
1: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
0: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 310 खण्डमा छौं लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन् कानून कारुनिनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौं
5: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान् डिभोर्सको कुरा आउला बच्चा ग्रहणको कुराहरू आउलान् त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
6: म अझै पनि यहाँलाई त्यो द्वन्दको विषयमा विचारको द्वन्द आफूले आफूलाई पहिचान गर्ने कुरा म के हो भन्ने कुरा जुन द्वन्द हुन्छ नि त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने
5: एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ किन भन्दाखेरि त्यो भावना थियो व्यक्त गर्ने ठाउँ थिएन सोध्ने व्यक्ति कसलाई सोध्ने मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिँदै आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ
6: भन्ने
5: थियो मनमा क्वेसन चाहिँ थियो त्यो गाँठो चाहिँ थियो फुकाउन चाहिँ सकेका थिएन भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द त थियो फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त अब त अहिले एउटा स्टेजमा पुग्यो एउटा उमेर भइसक्यो अब त घर परिवारले निकाल्दे भने हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता उहाँले आफूले आफूलाई बनाए त्यही भए हुँदाखेरि चाहिँ जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो यस्तो छ तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदा उहाँले आफ्नै कथा भनिरहनु हुन्छ क्या अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ हामी एकदमै गोपनीयता हुन्छ तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
6: हामी भेट्छौँ
5: अरू भनेर हो अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस् किनभने मेरो केसमा पनि म आफूले आफूलाई लामो समयदेखि रिसर्च गरिरहेको थिएँ किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे लेसबेनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ नि पछि चाहिँ लेसबेन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन अब कतिजना लेसबेन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ जुन यो आफ्नो जेन्डरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिको समयमा त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन त पहिला त म के भन्नु वाला क्वेसन थियो
6: यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
5: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ कति धेरै अवस्थाहरू छ क्या किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने तर जब राज्यको पालो आउँदाखेरि

0: चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि। ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि।
1: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ शून्यमा झर्न नि सक्छ होइन। के गर्नुपर्छ परिवारले चाहिँ?
0: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ। र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ साइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्ग लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन। उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ। एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायलाई नबुझेको कारण अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ। सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ। समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो। सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन। सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ। किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ। जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या। कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर, उनी त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या। हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले। त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ। र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ। स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ। र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवार किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ। किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ। र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन। सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछ।
2: विपदमा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: है मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705544
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मेजू नमस्कार है।
3: नमस्कार नमस्कार मेजू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
2: है मेजू। म त बिहेमा आउँदिन होला।
3: ल मेजू, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेजू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्युमिनियम का सामान अंत भन्दा होलसेल मूल्य में पनि पाइन्छ।
9: ए त्यसो भए संपर्क नंबर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
8: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 मा सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 5706612 र 9822979993।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510-63802 98510-63802
8: बुढा आज इन्टरभ्यू थियो के भयो त
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
8: होइन के भन्छ कसरी नि
9: कसरी हुनु नि आज रिवा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491-185-810 98491-185-810

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843404337 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्त है मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकी सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम स्टेगो है रोमा
1: जब साँझ ढल्किन्छ साथी किन शराबमा मन पल्किन्छ सबै कुरा किन खास लागेन न साथी र मन किन सल्किन्छ आफन्तबाट टाढा साथीबाट टाढा मदिरालाई दोष सम्झिन्छ जब पर्दै जान्छ सास नसाले तान्छ उसैसँग मन ढल्किन्छ।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 11, 98494131 11।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
3: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
3: भिटामिन डी,
4: भिटामिन B12,
3: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।